भयानक छ। त्यसैले म यसको नागिबेली यहाँलाई सुनाउँदैछु, सुनिदिनुहोस्। दुःख त धेरै प्रकारका हुन्छन् प्रभु। कोही रोगले दुखी हुन्छन्, कोही गरिबीले दुखी हुन्छन्, कोही शत्रुको डरले दुखी हुन्छन्, तर मेरो दुःख यी सबैभन्दा फरक छ। मेरो दुःख मेरो अस्तित्वकै दुःख हो। मलाई मेरो जीवनमा एउटा ठूलो सजाय र बोझ जस्तो लागेको छ। म एउटा यस्तो अदृश्य पासोमा बाँधिएको छु जसले मलाई पल पल घाँटी थिचेर मारिरहेको छ, तर म मर्न पनि सकिरहेको छैन। त्योभन्दा ठूलो कष्ट अरू के हुन सक्छ प्रभु? मलमासले कालको व्यवस्थाको उदाहरण दिँदै अगाडि भन्न थाल्यो, हे मधुसूदन, यहाँकै आज्ञा, यहाँकै संकल्प र कालको अकाट्य नियम अनुसार यस सृष्टिमा समयका विभिन्न इकाइहरूको अत्यन्त सुन्दर र न्यायपूर्ण र व्यवस्थित निर्धारण गरिएको छ। समयको सबैभन्दा सानो अंश क्षण, क्षणभरको समय लव, समयको अत्यन्त सूक्ष्म र सानो भाग मुहूर्त, शुभ र पवित्र समयको अवधि पक्ष, कृष्ण पक्ष र शुक्ल पक्ष, मास, चैत्र, वैशाख आदि बाह्र महिनाहरू र दिन अनि रात्रि, यी सबै समयका रूपहरू आफ्ना आफ्ना अधिपति स्वामीहरूको छत्र छाया र उनीहरूको आज्ञा पालन गर्दै यस संसारमा सधैँ भयरहित भएर स्वतन्त्र रूपमा र अत्यन्त आनन्दका साथ आफ्नो अस्तित्वको उत्सव मनाउँछन्। उनीहरूको समाजमा आदर छ, उनीहरूको एउटा निश्चित स्थान, मर्यादा, अधिकार र महत्व छ। उनीहरू आउँदा संसार प्रसन्न हुन्छ, मानिसहरू खुसी मनाउँछन् र उनीहरूलाई संसारले भव्य रूपमा सम्मान गर्छ। क्षणको आफ्नै महत्व छ। मुहूर्तलाई मानिसहरू पर्खेर बस्छन्। पक्ष र महिनाको आफ्नै महिमा छ। दिन र रात आफ्नै गतिमा आनन्दित छन्। उनीहरू कसैलाई पनि समाजले अछुत भन्दैन, कसैलाई पनि शास्त्रले अपवित्र भन्दैन। उनीहरू सबै यहाँको आज्ञाको आनन्द लिइरहेका छन्। उसले आफ्नो कण्ठ अझ बढी अवरुद्ध पार्दै हृदयको गहिरो वेदनाका साथमा भन्यो, परन्तु प्रभु, मेरो दुर्भाग्य र अभागी जीवनको कथा उनीहरूभन्दा सर्वथा भिन्न र दर्दनाक छ। न त मेरो कुनै निश्चित सम्मानित र गौरवशाली नाम छ, न त मेरो कुनै छुट्टै धार्मिक कर्तव्य, व्रत अनुष्ठान वा धर्म निर्धारण गरिएको छ, र न त यो विशाल संसारमा मलाई कसैले आश्रय, ओत वा सहारा दिने सामान्य साहस नै गरेको छ। म पूर्ण रूपमा नामहीन, धर्महीन, कर्तव्यहीन र आश्रयविहीन भएर यस सृष्टिमा भौतारिन विवश छु। मेरो यही असहाय, कमजोर, एक्लो र अधिकारविहीन अवस्थाका कारण यस ब्रह्माण्डका सबै देवी देवताहरूले मेरो घोर निरादर, अपमान र उपेक्षा गरेका छन्। कुनै पनि देवता मेरो स्वामी बन्न तयार भएनन्। कसैले पनि मलाई आफ्नो मान्न वा मलाई संरक्षण दिन स्वीकार गरेनन्। जब कुनै जीवको न त नाम हुन्छ, न त धर्म हुन्छ, न त आश्रय हुन्छ, तब उसको अस्तित्व संसारका लागि एउटा फोहर र बोझ मात्रै बन्दछ। म पनि यो सृष्टिको लागि एउटा फोहोरको थुप्रो जस्तै भएको छु प्रभु, जसलाई सबैले टाढैबाट फाल्न चाहन्छन्। मलमासले समाजको रूढिवादी र विवेकहीन सोचमाथि प्रहार गर्दै भन्यो, हे प्रभु, यस संसारका मानिसहरूमा कुनै विवेक, बुद्धिमत्ता, न्याय, दया र विचार बाँकी छैन। उनीहरू सत्यलाई जान्ने वा बुझ्ने प्रयास कहिले गर्दैनन्। बरु केवल विवेकहीन परम्परा, कुसंस्कार, रूढिवादी विचार र विवेकहीन परम्पराको पछि अन्ध भएर लाग्छन्। उनीहरूले शास्त्रको गहिरो, वैज्ञानिक र वास्तविक अर्थलाई नबुझी केवल एक अर्काको देखा सिखी गर्दै र विवेकहीन भएर यो भन्न थालेका छन् कि यो मलमास सबै प्रकारका शुभ, धार्मिक, मंगल र पवित्र कर्महरूमा पूर्ण रूपमा बजित छ। मानिसहरू भन्छन् कि यस महिनाको अनुहार हेर्नु पनि पाप हो, यस महिनामा दान पुण्य गर्नु वा ईश्वरको आराधना गर्नु पनि व्यर्थ, निष्फल र निरर्थक छ। संसारको यो अन्धो, क्रूर, अन्यायपूर्ण र निर्दयी परम्पराले मेरो आत्मसम्मानलाई पुरै धुलोमा मिलाइदिएको छ। मलाई संसारको अगाडि एउटा ठूलो अपराधी जस्तै उभाइन्छ।
मलाई पाइला पाइलामा अछुत पापी अपवित्र र अशुद्ध भएको महसुस गराइन्छ। मेरो उपस्थिति नै मानिसहरूका लागि त्याज्य र घृणाको विषय भएको छ। यो समाजको क्रूरताले मलाई भित्रभित्रै मारिसकेको छ प्रभु। मलमासले आफ्नो छातीमा दुवै हात राखेर अत्यन्त निराश र गम्भीर हुँदै भन्यो, हे नाथ, यति धेरै अपमान, तिरस्कार, निन्दा, अपहेलना र गाली घृणा सहेर यो धरतीमा बाँकी रहनु मेरा लागि अब कुनै पनि हालतमा कुनै पनि शर्तमा सम्भव छैन। म यो अपमानित जीवनको भारी बोझलाई अझ बढी समयसम्म बोक्न पटक्कै सक्दिनँ र बोक्न चाहन्न पनि। मेरो आत्माले अब यो पीडा सहन पूर्ण रूपमा अस्वीकार गरिसकेको छ प्रभु। त्यसैले मेरो मनमा अब बाँच्ने कुनै इच्छा, उत्साह, आशा, अभिलाषा, चाहना वा उमङ्ग बाँकी छैन। अब म मर्न चाहन्छु, यसै क्षण आफ्नो अस्तित्वलाई यो सृष्टि र काल चक्रबाट पूर्ण रूपमा समाप्त गर्न चाहन्छु। म कुनै पनि शर्तमा अब जिउन चाहन्न। अपमानको अमृत पिएर दास र अछुत भएर बाँच्नुभन्दा मृत्युको विषलाई सप्रेम र ससम्मान अगाल्नु नै मेरो लागि कैयौँ गुणा श्रेष्ठ, शान्तिपूर्ण र मर्यादित छ। मलाई यो अभागी जीवनबाट मुक्ति चाहिन्छ प्रभु। म आफ्नो यो निन्दित स्वरूपलाई सधैँका लागि नष्ट गर्न चाहन्छु। मलाई मृत्युको अनुमति दिनुहोस्। श्री नारायणले देवर्षि नारदलाई कथाको अन्तिम सबैभन्दा दुखद, भयानक र मर्माहत पार्ने भाग बुझाउँदै भन्नुभयो, हे नारद, हे देवर्षि, आफ्नो हृदयको यो अथाह दुःख, कष्ट, वेदना र अपमानको तीव्र ज्वालामा जलिरहेको मलमासले अत्यन्तै भावुक, विचलित, मानसिक रूपले क्षत विक्षत, निराश र आकर्षित हुँदै भगवान कृष्णको अगाडि ठूलो स्वरमा क्रन्दन गर्यो। उसले आफ्नो आत्मिक पीडा र संवेगलाई थाम्न नसकेर एउटा भयानक गगनभेदी चित्कार छोड्यो। उसले आफ्नो दृढ र अन्तिम संकल्प प्रकट गर्दै भगवानको अगाडि भन्यो, हे प्रभु, म मर्नेछु, म मर्नेछु, म अवश्य मर्नेछु। उसको यो भयानक, आत्मघाती र चरम निराशाले भरिएको वाक्य केवल एक पटक मात्र होइन, बरु बारम्बार पटक पटक अत्यन्त गहिरो निराशा, रोदन र दर्दनाक स्वरमा भगवानको अगाडि दोहोऱ्याइरह्यो। उसको त्यो म मर्नेछु भन्ने पुकार यति धेरै शक्तिशाली, कारुणिक, मर्म स्पर्शी र भयानक थियो कि त्यसले वैकुण्ठको शून्य र विशाल आकाशलाई पनि थर्काइदियो। वैकुण्ठका दिव्य वृक्षहरू, कल्प वृक्षहरू र वनस्पतिहरू पनि स्तब्ध भए। प्रकृति पनि एक पलका लागि रोकियो र हावाको गति पनि बन्द भयो। यसरी आफ्नो अन्तिम इच्छा र मृत्युको कठोर, अटल तथा भयानक संकल्प भगवानको अगाडि पूर्ण रूपमा प्रकट गरिसकेपछि त्यो मलमास पूर्ण रूपमा थाकेर गलित भएर आफ्नो सम्पूर्ण शारीरिक शक्ति, मानसिक ऊर्जा र बाणी गुमाएर एकदमै शान्त र मौन भयो। उसको मुखबाट अब कुनै शब्द निस्किन सकेन। उसको बाणी पूर्ण रूपमा बन्द भयो। केवल उसका आँखाहरूबाट आँसुका बलिन्द्र धाराहरू रोकिँदै नरोकी वैकुण्ठको मणिकुटिम भुइँमा खसिरहेका थिए। त्यहाँ एउटा सानो पोखरी जस्तै बनिरहेको थियो। उसको त्यो महामौन, उसको रोदन भन्दा पनि बढी भयानक, गम्भीर, रहस्यमय र रहस्यले भरिएको हृदय विदारक थियो। उसले आफ्नो शिरलाई पुनः भगवानको चरण कमलमा राख्यो र एक मृत्यु प्राय जीव जस्तै निश्चल, निष्प्राण, असहाय, चेतनाविहीन भएर बसिरह्यो। उसको यो कारुणिक रूपले वैकुण्ठका अन्य पार्षदहरू, जय, विजय र दिव्य ऋषिहरूलाई पनि निशब्द र अश्रुपूरित बनाइदिएको थियो। सम्पूर्ण सभामा एउटा सन्नाटा छायो। भगवान नारायणले देवर्षि नारदलाई भन्नुभयो, हे नारद, यसरी मलमासले भगवानको अगाडि आफ्नो प्राण त्याग्ने दृढ र कठोर संकल्प गरेर एउटा ठूलो ब्रह्माण्ड व्यापी सङ्कट र विनाशको समस्या खडा गरिदियो। तिमी आफै विचार गर, यदि कालको एउटा महत्त्वपूर्ण, आवश्यक र अनिवार्य अंशले यसरी आफ्नो अस्तित्व समाप्त गर्छ भने सम्पूर्ण सृष्टिको समय चक्र, दिन रातको व्यवस्था, ऋतुहरूको चक्र र काल चक्र नै पूर्ण रूपमा खलबलिने र ब्रह्माण्डकै महाविनाश हुने निश्चित थियो। समय बिना सृष्टिको गति, जीवहरूको आयु र प्रकृतिको सञ्चालन सर्वथा असम्भव थियो।
त्यसैले मलमासको यो रोदन केवल एउटा महिनाको व्यक्तिगत रोदन मात्रै थिएन, यो त ब्रह्माण्डको काल चक्रको एउटा अङ्गको चित्कार थियो जसले सृष्टि सङ्कटको सङ्केत गरिरहेको थियो। नैमिषारण्यको यो परम पावन र दिव्य भूमिमा सुतजीले जब यो चौथो अध्याय त्यहाँ उपस्थित शौनक आदि ऋषिहरूलाई सुनाउनु भयो तब सम्पूर्ण यज्ञशाला र ऋषिहरूको सभा एकदमै स्तब्ध, शान्त, मौन र गहिरो भावुकतामा डुबेको थियो। ऋषिहरूले यो कुरा गहिरो रूपमा महसुस गरे कि कसरी एउटा जीवको निरन्तर अपमान, उपेक्षा, घृणा र तिरस्कारले उसलाई मृत्युको मुखसम्म पुर्याउन सक्दछ र यसको प्रभाव कति भयानक र ब्रह्माण्डव्यापी हुन्छ। ऋषिहरूको मनमा अब यो कौतूहल, जिज्ञासा र संशय अत्यन्त तीव्र भएर जागृत भयो कि साक्षात भक्त वत्सल करुणाका सागर भगवान श्रीकृष्णले यस असहाय, सर्वथा निराश र मर्नका लागि पूर्ण रूपमा तयार भएको मलमासको प्राणको रक्षा कसरी गर्नुहुनेछ, उहाँले उसको यो घोर अपमान, निन्दा र अशुद्धतालाई कसरी परम सम्मान, पवित्रता र पूजनीयतामा बदल्नुहुनेछ र उसलाई संसारको सबैभन्दा अपवित्र र वर्जित मलमासबाट सबैभन्दा श्रेष्ठ, पवित्र र पूजनीय पुरुषोत्तम मास कसरी बनाउनुहुनेछ। यो दिव्य, अलौकिक र परम कल्याणकारी रहस्य अब आगामी पाँचौँ अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई सुतजीले ऋषिहरूको अगाडि विस्तारपूर्वक सुनाउनुहुनेछ। पुरुषोत्तम मास महात्म्यको चौथो अध्याय यही पूरा भयो। जय श्रीमन्नारायण।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन प्रसारण सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6 बज्यो।

0: अध्यात्म ज्योति प्रस्तुत गर्दछ अनुरोध भजन संगीत।
1: यो कार्यक्रमको साथमा
2: नेपाल टेलिकम राष्ट्रको संचार।
3: नमस्कार, स्वागत अनि अभिवादन कार्यक्रम अनुरोध भजन संगीतमा म प्रस्तोता युवेन्द्र। अबको करिब करिब एक घण्टा म यहाँसँग यहाँकै अनुरोध भजन लिएर रहनेछु। यहाँले यो कार्यक्रम अवधिभर आफूले सुन्न चाहनु भएको भजन हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 मार्फत अनुरोध गर्न सक्नुहुनेछ र कार्यक्रम अवधिभर यहाँले सुन्न खोज्नु भएको भजन म यहाँ समक्ष प्रस्तुत गर्नेछु। त कार्यक्रमलाई भनी अगाडि बढाउँदैछु प्रस्तुत यो भजनबाट।

0: FM अध्यात्म ज्योति शांति रेडियो।
1: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ अनुरोध भजन संगीत। यो कार्यक्रमको साथमा
2: नेपाल टेलिकम राष्ट्रको संचार।
3: आदरणीय श्रोता, सुन्दै हुनुहुन्छ कार्यक्रम अनुरोध भजन संगीत र कार्यक्रममा अहिले यहाँ आफ्नै अनुरोधका भजनहरू सुन्दै हुनुहुन्छ। भजन अनुरोधको निमित्त हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 यहाँले टेलिफोन गरी आफूले सुन्न चाहनुहुने भजन अनुरोध गर्न सक्नुहुनेछ।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ अनुरोध भजन सङ्गीत। यो कार्यक्रमको साथमा
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: आदरणीय श्रोता, सुन्दै हुनुहुन्छ कार्यक्रम अनुरोध भजन संगीत र कार्यक्रममा आफ्नै अनुरोधका भजनहरू सुन्दै हुनुहुन्छ। कार्यक्रम अवधिभर अहिले यहाँले हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 मा टेलिफोन गरी आफूले सुन्न चाहनुहुने भजन अनुरोध गर्न सक्नुहुनेछ र यो कार्यक्रम अवधिभर म यहाँले सुन्न खोज्नु भएको भजन यहाँ समक्ष प्रस्तुत गर्नेछु।

0: FM अध्यात्म ज्योति शांति रेडियो
1: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ अनुरोध भजन संगीत यो कार्यक्रमको साथमा
2: नेपाल टेलिकम राष्ट्रको संचार
3: आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम अनुरोध भजन संगीत र कार्यक्रममा आफ्नै अनुरोधका भजनहरू सुन्दै हुनुहुन्छ कार्यक्रम अवधिभर अहिले यहाँले हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 मा टेलिफोन गरी आफूले सुन्न चाहनुहुने भजन अनुरोध गर्न सक्नुहुनेछ र यो कार्यक्रम अवधिभर म यहाँले सुन्न खोज्नु भएको भजन यहाँ समक्ष प्रस्तुत गर्नेछु।

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम अनुरोध भजन संगीत। यति बेला बिहानको 6:30 हुँदैछ। अब केही समय व्यावसायिक सन्देशहरू, त्यस पश्चात पुनः म यहाँकै अनुरोध लिएर कार्यक्रममा उपस्थित रहनेछु।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरी।
1: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
2: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
1: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
3: प्रस्तुत छ। जेजे ज्वेलर्स, जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस्, जेजे ज्वेलर्सकै किन्नुहोस्।
4: बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर ब्याङ्क मुनि, सम्पर्क नम्बर 53204118
3: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो आईएसओ सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: गिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैं स्वस्थ भइन्छ।
1: क्याप्टेन रेग्मीज फार्म हाउस।
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस,
2: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
2: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
2: सम्पर्क नम्बर
1: 9141470161,
2: 9032445 54,

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ अनुरोध भजन सङ्गीत। यो कार्यक्रमको साथमा
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: यी व्यावसायिक सन्देश पश्चात यहाँलाई पुनः एकपटक स्वागत छ। कार्यक्रम सुन्दै हुनुहुन्छ अनुरोध भजन संगीत र कार्यक्रममा अहिले यहाँ आफ्नै अनुरोधका भजनहरू सुन्दै हुनुहुन्छ। भजन अनुरोधको निमित्त हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 4525401 अहिले यो टेलिफोन नम्बरमा यहाँले टेलिफोन गरी आफूले सुन्न चाहनुहुने भजन अनुरोध गर्न सक्नुहुनेछ।

साँझ 7 बजेदेखि 8 बजेसम्म सुमधुर भजनहरूको सन्ध्या कार्यक्रम भक्ति सन्ध्या सुन्न सक्नुहुनेछ केवल एफएम अध्यात्म ज्योति 104.8 MHz। मंगलवार बिहान 8 बजेदेखि 9 बजेसम्म सर्व मांगलिक कामनाका साथमा कार्यक्रम सर्व मंगलम सुन्न सक्नुहुनेछ केवल एफएम अध्यात्म ज्योति 104.8 MHz।

0: FM अध्यात्म ज्योति शांति रेडियो।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाईहरू सुन्दै हुनुहुन्छ अनुरोध भजन संगीत। यो कार्यक्रमको साथमा
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: आदरणीय श्रोता, सुन्दै हुनुहुन्छ कार्यक्रम अनुरोध भजन संगीत र कार्यक्रममा अहिले यहाँ आफ्नै अनुरोधका भजनहरू सुन्दै हुनुहुन्छ। भजन अनुरोधको निमित्त हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 4525401 यहाँले टेलिफोन गरी आफूले सुन्न चाहनुहुने भजन अनुरोध गर्न सक्नुहुनेछ।

समस्त आदरणीय श्रोता, कार्यक्रमको निर्धारित समय यही पूरा भएको हुँदा अब अहिलेलाई कार्यक्रम अनुरोध भजन संगीतबाट छुटिने समय। म प्रस्तोता युवेन्द्र कार्यक्रमबाट बिदा माग्दछु। यतिन्जेलसम्म हाम्रो यो प्रस्तुतिलाई यहाँले ध्यान दिएर सुनिदिनुभयो, साथै अहिले स्टुडियोमा टेलिफोन गरिदिनुभयो, यहाँलाई धेरै धन्यवाद। समय अभावको कारणले प्राप्त सबै अनुरोध भजनलाई मैले कार्यक्रममा समावेश गर्न सकिनँ, यसको निमित्त म यहाँसँग क्षमा माग्दछु। आगामी हप्ता यसै समय फेरि यहाँकै अनुरोध भजन लिएर प्रस्तुत यो कार्यक्रममा उपस्थित रहनेछु। तबसम्मलाई नमस्कार।

0: Jordi.
1: अध्यात्म ज्योति।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्भर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्भर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्भर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू।
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
5: टुगेदर वी डेलिभर।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन सेवाका विविध कार्यक्रममा हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

आदरणीय श्रोता, आज हामी पुरुषोत्तम मासको चौथौ दिनमा छौँ। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको चौथौ अध्याय। साक्षात सृष्टि र पालनका स्वामी सर्वव्यापी भगवान श्री नारायणले वैकुण्ठ धामको त्यस अत्यन्त पवित्र देदीप्तमान प्रकाशमय र अलौकिक सभामा देवर्षि नारदलाई मलमासको दुःखको परम पावन र कारुणिक वृत्तान्त सुनाउने क्रममा अझ बढी गम्भीरता, आत्मीयता र करुणाका साथ अगाडि बढाउनु भयो। वैकुण्ठ धाम जुन स्थान सम्पूर्ण ब्रह्माण्डको परम विश्राम स्थल हो, जहाँ कहिले कुनै प्रकारको अन्धकार, शोक, पीडा, संशय, ग्लानि वा चिन्ताको सामान्य छाया समेत पर्न सक्दैन, जहाँको हावामा पनि सधैँ परमानन्द, दिव्य सुगन्ध र श्याम वेदको ऋचाहरू प्रवाहित भइरहन्छन्, त्यहाँ आज एउटा अभूतपूर्व, अनौठो र अत्यन्तै कारुणिक दृश्य उपस्थित भएको थियो। परमेश्वरको त्यस परमधानमा जहाँ असीम उज्यालो र दिव्य चेतनाको अक्षुम्य साम्राज्य थियो, त्यहाँ त्यो असहाय, कान्तिहीन, तेज हराएको र अत्यन्त दुखी अधिक मास जब भगवानको दिव्य स्वर्ण सिंहासनको नजिक आइपुग्यो, तब उसको सम्पूर्ण अस्तित्व केवल रोदन, चित्कार र वेदनामा परिणत भएको देखिन्थ्यो। ब्रह्माण्डकै सबैभन्दा सुरक्षित मानिने वैकुण्ठको भूमिमा उसले आफ्नो शिरलाई भगवानको चरण कमलमा राखेर जुन कारुणिक पुकार गर्यो, त्यसले वैकुण्ठको सम्पूर्ण वातावरणलाई नै एक पलका लागि स्तब्ध, मौन र मर्माहत बनाइदिएको थियो। अब त्यस अधिक मासले भगवानको अगाडि आफ्ना भित्री हृदयदेखि व्यक्त गरेका ती मर्माहत, निराशाजनक र हृदय विदारक शब्दहरूलाई श्री नारायणले देवर्षि नारदका सामु अत्यन्तै गम्भीर भएर वर्णन गर्न थाल्नुभयो, जुन संसारका सबै जीवहरूका लागि कौतूहल र शिक्षाको विषय थियो। त्यो अधिक मासले अत्यन्तै क्रन्दन गर्दै आफ्ना दुवै हातहरू छातीको अगाडि जोडेर आफ्नो जीर्ण र थकित शरीरलाई भुइँमा टेकाएर काँपिरहेको र अभरुद्र स्वरमा भन्न थाल्यो, हे नाथ, हे समस्त ब्रह्माण्डका परम मालिक, हे चराचर सृष्टिका रक्षाकर्ता, हे दीन दुखीको कल्याण गर्ने परमेश्वर, हे करुणा र कृपाका अथाह भण्डार, हे कृपा निधे, म आज यहाँको यस परम पावन र अभय चरणमा आफ्नो अत्यन्त दुखी, अपमानित, उपेक्षित र अभागी जीवनको रक्षाको भिख माग्न आएको छु। मेरो अवस्था यति धेरै दयनीय र कष्टकर भइरहेको छ कि म त्यसलाई आफ्नै वाणीले पूर्ण रूपमा व्यक्त गर्न पनि सर्वथा असमर्थ छु। हे प्रभु, यहाँलाई नाथ भनिन्छ किनकि यहाँ सबैका स्वामी हुनुहुन्छ। यहाँलाई कृपा निधि भनिन्छ किनकि यहाँको हृदयमा कृपाको सागर कहिले सुक्दैन। तर मेरो दुर्भाग्य हेर्नुहोस् त, यहाँ जस्तो कृपालु स्वामीको छत्र छायामा रहँदा रहँदै पनि मैले ब्रह्माण्डकै सबैभन्दा ठूलो अपमान र तिरस्कार भोग्नु परिरहेको छ। म यस्तो अभागी जीव हुँ जसको सुखको कुनै मार्ग छैन, जसको आँसु पुस्ने कोही छैन। म यहाँको अगाडि आफ्नो न्यायको याचना गरिरहेको छु। मेरो यो क्रन्दन सुनिदिनुहोस् र मलाई यो घोर अन्धकारबाट बाहिर निकाल्नुहोस्, अन्यथा मेरो अस्तित्व समाप्त हुनेछ। उसले आफ्नो विलापलाई अगाडि बढाउँदै भन्यो, हे जगदीश्वर, मेरो यो दुर्भाग्य र पीडाको गहिराईलाई नाप्ने कुनै यन्त्र छैन। यो संसारका मानिसहरूले र शास्त्रका कतिपय ज्ञाताहरूले मेरो वास्तविक पहिचान, मेरो दिव्यता र मेरो अस्तित्वलाई पूर्ण रूपमा बिर्सिदिएका छन्। उनीहरूले मेरो नाम मलमास राखिदिएका छन्। यो मलमास भन्ने नाम मेरो लागि एउटा यस्तो निन्दित, घृणित र अपमानजनक कलङ्क बनेको छ, जुन सुन्ने बित्तिकै संसारका मानिसहरू घृणा र क्रोधले आफ्नो मुख फर्काउँछन्। यो नाम सुन्दा कसैको मनमा पनि पवित्रता, ईश्वर भक्ति वा श्रद्धाको भाव आउँदैन, बरु केवल अशुद्धता, फोहर, त्यागिने वस्तु र काम नलाग्ने समयको मात्र स्मरण हुन्छ।
एउटा नामले जीवको पहिचान बनाउँछ, तर मेरो नामले नै मलाई संसारको नजरमा पापी र अछुत बनाइदिएको छ। यो नामको भारी बोझ बोकेर म कसरी यस सृष्टिमा हिँडौँ? जहाँ गए पनि मलाई यही नामले गिजाइन्छ, जहाँ गए पनि मलाई यही नामका कारण ढोका बन्द गरिन्छ। नाम नै जब कसैको शत्रु बन्दछ, तब त्यो जीवको बाँच्ने आधार नै समाप्त हुँदो रहेछ। प्रभु, अधिक मासले भगवानको चरण समातेर रुँदै भन्यो, म यस ब्रह्माण्डका अत्यन्तै बलवान, शक्तिशाली र प्रतिष्ठित तत्त्वहरूबाट पूर्ण रूपमा तिरस्कृत र अपमानित भएको छु। मलाई 12 महिनाहरू, चैत्र, वैशाख, जेठ, असार आदि जुन सूर्यको संक्रान्ति र नक्षत्रहरूको बलले बलवान छन्, उनीहरूले मलाई आफ्नो समाजबाट पूर्ण रूपमा बहिष्कृत गरिदिएका छन्। उनीहरू आफूलाई कति धेरै भाग्यमानी सम्झन्छन् र मलाई देख्ने बित्तिकै आफ्नो उपहास गर्दछन्। केवल महिनाहरू मात्र होइन प्रभु, यस सृष्टिका शक्तिशाली देवताहरू, दिक्पालहरू, ऋतुहरू र ग्रह नक्षत्रहरूले पनि मलाई सधैँ अपहेलनाको दृष्टिले हेरेका छन्। उनीहरूको समाजमा मेरो कुनै स्थान छैन। म जब जब उनीहरूको नजिक जान खोज्छु, उनीहरू मलाई आफ्नो शक्ति र अहंकारको बलमा टाढा धकेलिदिन्छन्। म पूर्ण रूपमा आफ्नो आत्मसम्मानलाई गुमाएर समाजको थिचोमिचो र शक्तिशालीहरूको अत्याचारबाट पीडित भएर यहाँको यस परम सुरक्षित, सर्वशक्तिमान र अभय दिने शरणमा आइपुगेको छु। यदि यहाँ पनि मलाई शक्तिशालीहरूको तिरस्कारबाट न्याय मिल्दैन भने मेरो लागि यो ब्रह्माण्डमा कुनै स्थान बाँकी रहने छैन। मलमासले आफ्नो छाती पिट्दै अझ बढी दुःखका साथ भन्यो, प्रभु, ती संसारिक मानिसहरू र ऋषि मुनिहरूले मलाई सबै प्रकारका शुभ, मङ्गल र धार्मिक, वैदिक, आध्यात्मिक कर्मबाट पूर्ण रूपमा वर्जित र वञ्चित गरिदिएका छन्। मेरो समय अवधिभित्र कुनै पनि मनुष्यले विवाह, व्रतबन्ध, गृह प्रवेश, यज्ञ अनुष्ठान वा कुनै पनि नयाँ र पवित्र कार्यको सुरुवात गर्दैनन्। उनीहरू मलाई एउटा अनाथ, असहाय, अभागी र आश्रयविहीन सम्झन्छन्। मानव समाजको प्रत्येक वर्गले मलाई सधैँ केवल घृणा, अपवित्रता, अशुद्धता र उपेक्षाको दृष्टिले मात्र हेर्ने गरेको छ। मेरो आगमन हुनुलाई मानिसहरूले एउटा ठूलो अभिशाप, अपशगुन र दुर्भाग्यको प्रतीक मान्दछन्। म अनाथ जस्तै भएको छु प्रभु, जसको कोही माता पिता छैनन्, जसको रक्षा गर्ने कोही स्वामी छैन। जब संसारमा कुनै बालक अनाथ हुन्छ, ऊ समाजको तिरस्कारको शिकार हुन्छ। ठ्याक्कै त्यस्तै अवस्था मेरो भएको छ। म कालको एउटा अङ्ग भएर पनि अनाथ जस्तै भौतारिन विवश छु, किनकि मलाई कुनै पनि शुभ कर्मको अधिकार दिएको छैन। मलमासले भगवानको आँखामा आफ्ना आँसुले भरिएका आँखाहरू जुदाउँदै अत्यन्त साहसी तर कारुणिक प्रश्न गर्यो, हे जगदीश्वर, हे भक्तवत्सल, यहाँको यो विश्व प्रसिद्ध दयालुता आज मेरो हकमा कहाँ हरायो? यहाँको त्यो करुणाको अथाह सागर आज मेरो लागि किन सुक्यो? यहाँ त यो संसारका साना भन्दा साना किरा फट्याङ्ग्रा, पशु पक्षी र महापापी जीवहरूमाथि पनि उत्तिकै दया र अनुकम्पा गर्नुहुन्छ, तर म अभागी महिनामाथि यहाँको यो कठोरता किन भइरहेको छ? यहाँको मन मेरो प्रति यति धेरै कठोर किन भयो? के म यहाँको सृष्टिको हिस्सा होइन? यदि म यहाँकै इच्छाले उत्पन्न भएको हुँ भने ममाथि यो उदासीनता किन? मैले पूर्व जन्ममा वा सृष्टिको सुरुवाती कालमा यस्तो के घोर अपराध गरेको थिएँ जसको सजाय स्वरूप मलाई कालको गणनामा यति धेरै अशुद्ध, निन्दित र वर्जित बनाइयो? यहाँले मलाई यसरी नै अपमानको आगोमा निरन्तर जलिरहनको लागि किन एक्लै छोडिदिनुभयो? म यहाँको करुणाको भोगो छु प्रभु, तर यहाँको यो मौनताले मलाई झन बढी पीडा दिइरहेको छ। यसरी भगवानको अगाडि आफ्नो मनभित्र वर्षौँदेखि जम्मा भएको गाँठो परेर बसेको हृदयलाई भित्रभित्रै जलाइरहेको पीडा, आक्रोश, दुःख र अपमानको ठूलो भारी पोखिसकेपछि त्यो मलिन मुख भएको अनुहारको सम्पूर्ण प्राकृतिक चमक, तेज र ओज पूर्ण रूपमा गुमाएको निराशाको गहिरो र कालो दलदलमा डुबेको मलमास साक्षात भगवान श्रीकृष्णको ठिक अगाडि भुइँमा थचक्क बस्यो।
उनको शरीरमा कुनै ऊर्जा बाँकी थिएन। उसका आँखाहरूबाट अविरल रूपमा रोकिँदै नरोकी आँसुका ठूला ठूला थोपाहरू झरिरहेका थिए र ती आँसुका थोपाहरूले वैकुण्ठको मणिकुटिम भुइँलाई भिजाइरहेका थिए। उसका दुवै ओठहरू कामिरहेका थिए र उसको सम्पूर्ण शरीर रोदनका कारण थर्कमान भइरहेको थियो। उसको अनुहारमा एउटा यस्तो शून्यता, उदासी र चरम निराशा थियो जसले उसको भित्री मृत प्राय अवस्थालाई पूर्ण रूपमा दर्शाइरहेको थियो। ऊ एउटा यस्तो रुख जस्तै देखिन्थ्यो जसका सबै पातहरू सुकिसकेका छन् र जसको जरामा खडेरी परेको छ। उहाँको अगाडि यसरी आफ्नो शरणमा आएको एउटा जीव मर्माहत भएर रोएको, आफ्नो अस्तित्वमाथि नै प्रश्न उठाएको र चरम निराशामा डुबेको देखेपछि भक्तहरूको दुःखलाई आफ्नै दुःख सम्झने शरणागतको रक्षाको लागि सधैँ तत्पर रहने साक्षात भगवान श्रीहरि श्रीकृष्णको कोमल, दयालु र करुणाले भरिएको हृदय पूर्ण रूपमा द्रवीभूत भयो। भगवानको मनमा असहाय, अनाथ, अवहेलित, अपमानित र समाजबाट बहिष्कृत महिनाप्रति असीम वात्सल्य, प्रेम र करुणाको तीव्र सञ्चार भयो। उहाँको विशाल र दयालु हृदय पग्लियो। भगवानले आफ्नो तेजमय सूर्य जस्तै चम्किलो स्वर्ण सिंहासनबाट अलिकति अगाडि झुकेर अत्यन्तै आत्मीय, मधुर, शीतल र सान्त्वनापूर्ण दृष्टिले त्यस दिन बदन मलिन अनुहार भएको मलमासलाई हेर्नुभयो। उहाँले आफ्नो अभयदिनी दिव्य र कोमल हातहरूलाई अगाडि बढाउनुभयो, उसको शिरमा हात राख्ने इसारा गर्नुभयो र आफ्नो अमूल्य, कल्याणकारी तथा अमृत जस्तै मधुर वाणी खोल्दै भन्नुभयो, हे तात, मेरो प्रिय पुत्र समान महिना, तिमी यसरी अत्यन्तै गहिरो, भयानक र असह्य दुःखको सागरमा डुबिरहेका छौ भन्ने कुरा म आफ्नो अन्तर्दृष्टि र सर्वज्ञताले स्पष्ट रूपमा देखिरहेको छु। भगवान श्रीकृष्णले अगाडि भन्नुभयो, तिमी यसरी रुने र विलाप गर्ने नगर, तिम्रो यो क्रन्दन, तिम्रो यो रोदन र तिम्रो यो आत्मिक वेदनाले मेरो मनलाई पनि द्रवित र उद्वेलित बनाएको छ। तर तिमी मलाई स्पष्ट रूपमा भन, तिमीले आफ्नो मनभित्र यस्तो कुन चाहिँ भारी र दुःख, सङ्कट, ग्लानि र चिन्ता लुकाएर राखेका छौ जसले तिमीलाई भित्रभित्रै खियाइरहेको छ र तिम्रो अस्तित्वलाई नै नष्ट गर्न खोजिरहेको छ। तिमी अब कुनै पनि प्रकारको चिन्ता, डर, त्रास, संशय, ग्लानी वा सोच विचार नगर। म तिमीलाई यो सत्य र अकाट्य वचन दिन्छु कि यस घोर दुःख, अपमान, पीडा र तिरस्कारको दलदलमा डुबेका तिम्रो हरेक दुःखलाई म पूर्ण रूपमा उद्धार गर्नेछु। तिमी यो कुरा कहिले नबिर्सकी, तिमी साक्षात परमात्माको मेरो परम पावन, सुरक्षित र अभयदिनी शरणमा आइसकेका छौ। र जो जीव एकपटक मेरो यस शरणमा आइपुग्छ, उसले यस ब्रह्माण्डमा कुनै पनि कुराको चिन्ता, शोक, ग्लानी वा भय राख्न योग्य हुँदैन। मेरो शरण नै तिम्रो ब्रह्माण्डको सबैभन्दा ठूलो र अभेद सुरक्षा कवच हो। त्यसैले तिमी ढुक्क हौ, आफ्नो मनलाई स्थिर गर र आफ्नो व्यथा मलाई पूर्ण रूपमा सुनाऊ, म तिम्रो दुःख समूल नष्ट गर्नेछु। भगवान नारायणले वैकुण्ठ धाममा देवर्षि नारदलाई कथाको अर्को परम पावन पाटो सुनाउँदै अगाडि भन्नुभयो, हे नारद, जब भगवान श्रीकृष्णको मुखारविन्दबाट यस्ता अमृत समान शीतल, आत्मीय, प्रेमले भरिएको र अभय दिने वचनहरू मलमासले सुन्यो, तब उसको दुखी हृदयमा अलिकति साहस त आयो, तर उसको दुःख र हीनताको भावना यति धेरै पुरानो, गहिरो, व्यापक र मनको गहिराईसम्म जरा गाडेर बसेको थियो कि ऊ पुनः भावुक भयो। उसका आँखाहरूबाट फेरि आँसुको नयाँ र तीव्र धारा बग्न थाल्यो। ऊ फेरि मधुसूदन भगवान कृष्णसँग अत्यन्तै पीडादायी, कम्पित र कारुणिक स्वरमा बोल्न थाल्यो। मलमासले भन्यो, हे भगवान, हे अन्तर्यामी, यहाँ त सर्वज्ञ हुनुहुन्छ। यहाँलाई यो संसारको भूत, वर्तमान र भविष्यका सबै कुराहरू पहिले नै ज्ञात छन्। यहाँको इच्छा, अनुमति र आज्ञा बिना त यस चराचर संसारमा एउटा सानो तृण, घाँसको त्यान्द्रो पनि हल्न सक्दैन र कुनै पनि घटना घटित हुन सक्दैन। यहाँ त यस सृष्टिका प्रत्येक कण, प्रत्येक जीव र प्रत्येक क्षणका परम साक्षी हुनुहुन्छ।
यस्तो अवस्थामा मेरो यो परम दुर्भाग्यको पीडा, मेरो यो असह्य अपमान, मेरो यो अभागी जीवनको कथा के यहाँलाई थाहा छैन र? यहाँ त सबै कुरा जान्नुहुन्छ प्रभु। मरमासले भगवानको अगाडि आफ्नो दुःखलाई संसारकै सबैभन्दा ठूलो दुःख दावी गर्दै भन्यो, प्रभु यहाँ सबै कुरा जान्नुहुन्छ, तथापि हे नाथ, म आज यहाँको अगाडि यो कुरा व्यक्त गर्दैछु कि म जुन दुःखरूपी फाँसी पासोमा फँसेको छु, मेरो जीवनमा जति घोर अपमान र कष्ट आइपरेको छ, त्यस्तो दुःख यस ब्रह्माण्डका 14 भुवनको इतिहासमा अहिलेसम्म न त कुनै जीवले भोग्नु परेको छ, न त कसैले कतै देखेको वा सुनेको नै छ। मेरो यो पीडा अद्वितीय र सबैभन्दा भयानक छ, त्यसैले म यसको नागिबेली यहाँलाई सुनाउँदैछु, सुनिदिनुहोस्। दुःख त धेरै प्रकारका हुन्छन् प्रभु। कोही रोगले दुखी हुन्छन्, कोही गरिबीले दुखी हुन्छन्, कोही शत्रुको डरले दुखी हुन्छन्, तर मेरो दुःख यी सबैभन्दा फरक छ। मेरो दुःख मेरो अस्तित्वकै दुःख हो। मलाई मेरो जीवनमा एउटा ठूलो सजाय र बोझ जस्तो लागेको छ। म एउटा यस्तो अदृश्य पासोमा बाँधिएको छु जसले मलाई पल पल घाँटी थिचेर मारिरहेको छ, तर म मर्न पनि सकिरहेको छैन। त्योभन्दा ठूलो कष्ट अरू के हुन सक्छ प्रभु? मलमासले कालको व्यवस्थाको उदाहरण दिँदै अगाडि भन्न थाल्यो, हे मधुसूदन, यहाँकै आज्ञा, यहाँकै संकल्प र कालको अकाट्य नियम अनुसार यस सृष्टिमा समयका विभिन्न इकाइहरूको अत्यन्त सुन्दर र न्यायपूर्ण र व्यवस्थित निर्धारण गरिएको छ। समयको सबैभन्दा सानो अंश क्षण

रूपहरू आफ्ना आफ्ना अधिपति स्वामीहरूको छत्र छाया र उनीहरूको आज्ञा पालन गर्दै यस संसारमा सधैँ भयरहित भएर स्वतन्त्र रूपमा र अत्यन्त आनन्दका साथ आफ्नो अस्तित्वको उत्सव मनाउँछन्। उनीहरूको समाजमा आदर छ, उनीहरूको एउटा निश्चित स्थान, मर्यादा, अधिकार र महत्त्व छ। उनीहरू आउँदा संसार प्रसन्न हुन्छ, मानिसहरू खुसी मनाउँछन् र उनीहरूलाई संसारले भव्य रूपमा सम्मान गर्छ। छेडको आफ्नै महत्त्व छ। मुहूर्तलाई मानिसहरू पर्खेर बस्छन्। पक्ष र महिनाको आफ्नै महिमा छ। दिन र रात आफ्नै गतिमा आनन्दित छन्। उनीहरू कसैलाई पनि समाजले अछुत भन्दैन, कसैलाई पनि शास्त्रले अपवित्र भन्दैन। उनीहरू सबै यहाँको आज्ञाको आनन्द लिइरहेका छन्। उसले आफ्नो कण्ठ अझ बढी अवरुद्ध पार्दै हृदयको गहिरो वेदनाका साथमा भन्यो, परन्तु प्रभु, मेरो दुर्भाग्य र अभागी जीवनको कथा उनीहरूभन्दा सर्वथा भिन्न र दर्दनाक छ। न त मेरो कुनै निश्चित सम्मानित र गौरवशाली नाम छ, न त मेरो कुनै छुट्टै धार्मिक कर्तव्य, व्रत अनुष्ठान वा धर्म निर्धारण गरिएको छ, र न त यो विशाल संसारमा मलाई कसैले आश्रय, ओत वा सहारा दिने सामान्य साहस नै गरेको छ। म पूर्ण रूपमा नामहीन, धर्महीन, कर्तव्यहीन र आश्रयविहीन भएर यस सृष्टिमा भौतारिन विवश छु। मेरो यही असहाय, कमजोर, एक्लो र अधिकारविहीन अवस्थाका कारण यस ब्रह्माण्डका सबै देवी देवताहरूले मेरो घोर निरादर, अपमान र उपेक्षा गरेका छन्। कुनै पनि देवता मेरो स्वामी बन्न तयार भएनन्। कसैले पनि मलाई आफ्नो मान्न वा मलाई संरक्षण दिन स्वीकार गरेनन्। जब कुनै जीवको न त नाम हुन्छ, न त धर्म हुन्छ, न त आश्रय हुन्छ, तब उसको अस्तित्व संसारका लागि एउटा फोहोर र बोझ मात्रै बन्दछ। म पनि यो सृष्टिको लागि एउटा फोहोरको थुप्रो जस्तै भएको छु प्रभु, जसलाई सबैले टाढैबाट फाल्न चाहन्छन्। मलमासले समाजको रूढिवादी र विवेकहीन सोचमाथि प्रहार गर्दै भन्यो, हे प्रभु, यस संसारका मानिसहरूमा कुनै विवेक, बुद्धिमत्ता, न्याय, दया र विचार बाँकी छैन। उनीहरू सत्यलाई जान्ने वा बुझ्ने प्रयास कहिले गर्दैनन्। बरु केवल विवेकहीन परम्परा, कुसंस्कार, रूढिवादी विचार र विवेकहीन परम्पराको पछि अन्ध भएर लाग्छन्। उनीहरूले शास्त्रको गहिरो, वैज्ञानिक र वास्तविक अर्थलाई नबुझी केवल एक अर्काको देखा सिखी गर्दै र विवेकहीन भएर यो भन्न थालेका छन् कि यो मलमास सबै प्रकारका शुभ, धार्मिक, मङ्गल र पवित्र कर्महरूमा पूर्ण रूपमा बजित छ। मानिसहरू भन्छन् कि यस महिनाको अनुहार हेर्नु पनि पाप हो, यस महिनामा दान पुण्य गर्नु वा ईश्वरको आराधना गर्नु पनि व्यर्थ, निष्फल र निरर्थक छ। संसारको यो अन्धो, क्रूर, अन्यायपूर्ण र निर्दयी परम्पराले मेरो आत्मसम्मानलाई पुरै धुलोमा मिलाइदिएको छ। मलाई संसारको अगाडि एउटा ठूलो अपराधी जस्तै उभाइन्छ। मलाई पाइला पाइलामा अछुत, पापी, अपवित्र र अशुद्ध भएको महसुस गराइन्छ। मेरो उपस्थिति नै मानिसहरूका लागि त्याज्य र घृणाको विषय भएको छ। यो समाजको क्रूरताले मलाई भित्रभित्रै मारिसकेको छ प्रभु। मलमासले आफ्नो छातीमा दुवै हात राखेर अत्यन्त निराश र गम्भीर हुँदै भन्यो, हे नाथ, यति धेरै अपमान, तिरस्कार, निन्दा, अपहेलना र गाली घृणा सहेर यो धरतीमा बाँकी रहनु मेरा लागि अब कुनै पनि हालतमा, कुनै पनि शर्तमा सम्भव छैन। म यो अपमानित जीवनको भारी बोझलाई अझ बढी समयसम्म बोक्न पटक्कै सक्दिनँ र बोक्न चाहन्न पनि। मेरो आत्माले अब यो पीडा सहन पूर्ण रूपमा अस्वीकार गरिसकेको छ प्रभु। त्यसैले मेरो मनमा अब बाँच्ने कुनै इच्छा, उत्साह, आशा, अभिलाषा, चाहना वा उमङ्ग बाँकी छैन। अब म मर्न चाहन्छु। यसै क्षण आफ्नो अस्तित्वलाई यो सृष्टि र काल चक्रबाट पूर्ण रूपमा समाप्त गर्न चाहन्छु। म कुनै पनि शर्तमा अब जिउन चाहन्न।
अपमानको अमृत पिएर दास र अछुत भएर बाँच्नुभन्दा मृत्युको विषलाई सप्रेम र ससम्मान अगाल्नु नै मेरो लागि कैयौँ गुणा श्रेष्ठ, शान्तिपूर्ण र मर्यादित छ। मलाई यो अभागी जीवनबाट मुक्ति चाहिन्छ प्रभु। म आफ्नो यो निन्दित स्वरूपलाई

सधैँका लागि नष्ट गर्न चाहन्छु, मलाई मृत्युको अनुमति दिनुहोस्। श्री नारायणले देवर्षि नारदलाई कथाको अन्तिम सबैभन्दा दुखद, भयानक र मर्माहत पार्ने भाग बुझाउँदै भन्नुभयो, हे नारद, हे देवर्षि, आफ्नो हृदयको यो अथाह दुःख, कष्ट, वेदना र अपमानको तीव्र ज्वालामा जलिरहेको मलमासले अत्यन्तै भावुक, विचलित, मानसिक रूपले क्षत विक्षत, निराश र आकर्षित हुँदै भगवान कृष्णको अगाडि ठूलो स्वरमा क्रन्दन गर्यो। उसले आफ्नो आत्मिक पीडा र संवेगलाई थाम्न नसकेर एउटा भयानक गगनभेदी चित्कार छोड्यो। उसले आफ्नो दृढ र अन्तिम संकल्प प्रकट गर्दै भगवानको अगाडि भन्यो, हे प्रभु, म मर्नेछु, म मर्नेछु, म अवश्य मर्नेछु। उसको यो भयानक, आत्मघाती र चरम निराशाले भरिएको वाक्य केवल एक पटक मात्र होइन, बरु बारम्बार पटक पटक अत्यन्त गहिरो निराशा, रोदन र दर्दनाक स्वरमा भगवानको अगाडि दोहोऱ्याइरह्यो। उसको त्यो म मर्नेछु भन्ने पुकार यति धेरै शक्तिशाली, कारुणिक, मर्म स्पर्शी र भयानक थियो कि त्यसले वैकुण्ठको शून्य र विशाल आकाशलाई पनि थर्काइदियो। वैकुण्ठका दिव्य वृक्षहरू, कल्प वृक्षहरू र वनस्पतिहरू पनि स्तब्ध भए। प्रकृति पनि एक पलका लागि रोकियो र हावाको गति पनि बन्द भयो। यसरी आफ्नो अन्तिम इच्छा र मृत्युको कठोर, अटल तथा भयानक संकल्प भगवानको अगाडि पूर्ण रूपमा प्रकट गरिसकेपछि त्यो मलमास पूर्ण रूपमा थाकेर, गलित भएर आफ्नो सम्पूर्ण शारीरिक शक्ति, मानसिक ऊर्जा र बाणी गुमाएर एकदमै शान्त र मौन भयो। उसको मुखबाट अब कुनै शब्द निस्किन सकेन। उसको बाणी पूर्ण रूपमा बन्द भयो। केवल उसका आँखाहरूबाट आँसुका बलिन्द्र धाराहरू रोकिँदै नरोकी वैकुण्ठको मणिकुटिम भुइँमा खसिरहेका थिए। त्यहाँ एउटा सानो पोखरी जस्तै बनिरहेको थियो। उसको त्यो महामौन, उसको रोदन भन्दा पनि बढी भयानक, गम्भीर, रहस्यमय र रहस्यले भरिएको हृदय विदारक थियो। उसले आफ्नो शिरलाई पुनः भगवानको चरण कमलमा राख्यो र एक मृत्यु प्राय जीव जस्तै निश्चल, निष्प्राण, असहाय, चेतनाविहीन भएर बसिरह्यो। उसको यो कारुणिक रूपले वैकुण्ठका अन्य पार्षदहरू, जय, विजय र दिव्य ऋषिहरूलाई पनि निशब्द र अश्रुपूरित बनाइदिएको थियो। सम्पूर्ण सभामा एउटा सन्नाटा छायो। भगवान नारायणले देवर्षि नारदलाई भन्नुभयो, हे नारद, यसरी मलमासले भगवानको अगाडि आफ्नो प्राण त्याग्ने दृढ र कठोर संकल्प गरेर एउटा ठूलो ब्रह्माण्ड व्यापी संकट र विनाशको समस्या खडा गरिदियो। तिमी आफै विचार गर, यदि कालको एउटा महत्त्वपूर्ण, आवश्यक र अनिवार्य अंशले यसरी आफ्नो अस्तित्व समाप्त गर्छ भने सम्पूर्ण सृष्टिको समय चक्र, दिन रातको व्यवस्था, ऋतुहरूको चक्र र काल चक्र नै पूर्ण रूपमा खलबलिने र ब्रह्माण्डकै महाविनाश हुने निश्चित थियो। समय बिना सृष्टिको गति, जीवहरूको आयु र प्रकृतिको सञ्चालन सर्वथा असम्भव थियो। त्यसैले मलमासको यो रोदन केवल एउटा महिनाको व्यक्तिगत रोदन मात्रै थिएन, यो त ब्रह्माण्डको काल चक्रको एउटा अङ्गको चित्कार थियो जसले सृष्टि सङ्कटको सङ्केत गरिरहेको थियो। नैमिषारण्यको यो परम पावन र दिव्य भूमिमा सुतजीले जब यो चौथो अध्याय त्यहाँ उपस्थित शौनक आदि ऋषिहरूलाई सुनाउनु भयो, तब सम्पूर्ण यज्ञशाला र ऋषिहरूको सभा एकदमै स्तब्ध, शान्त, मौन र गहिरो भावुकतामा डुबेको थियो। ऋषिहरूले यो कुरा गहिरो रूपमा महसुस गरे कि कसरी एउटा जीवको निरन्तर अपमान, उपेक्षा, घृणा र तिरस्कारले उसलाई मृत्युको मुखसम्म पुर्याउन सक्दछ र यसको प्रभाव कति भयानक र ब्रह्माण्ड व्यापी हुन्छ। ऋषिहरूको मनमा अब यो कौतूहल, जिज्ञासा र संशय अत्यन्त तीव्र भएर जागृत भयो कि साक्षात भक्त वत्सल करुणाका सागर भगवान श्रीकृष्णले यस असहाय, सर्वथा निराश र मर्नका लागि पूर्ण रूपमा तयार भएको मलमासको प्राणको रक्षा कसरी गर्नुहुनेछ। उहाँले उसको यो घोर अपमान, निन्दा र अशुद्धतालाई कसरी परम सम्मान, पवित्रता र पूजनीयतामा बदल्नुहुनेछ र उसलाई संसारको सबैभन्दा अपवित्र र वर्जित मलमासबाट सबैभन्दा श्रेष्ठ, पवित्र र पूजनीय पुरुषोत्तम मास कसरी बनाउनुहुनेछ।
यो दिव्य अलौकिक र परम कल्याणकारी रहस्य अब आगामी पाँचौं अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई सुतजीले ऋषिहरूको अगाडि विस्तारपूर्वक सुनाउनु हुनेछ। पुरुषोत्तम मास महात्म्यको चौथो अध्याय यही पूरा भयो। जय श्रीमन्नारायण।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँ को सेवा में निरंतर लगी रहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँ को विश्वास जित्न सफल भएका छौं।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधि बाट आफ्नै कारखानामा निर्मित बिना रसायन का पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्य का लागि चाहिने यहाँले चाहे बमोजिम का चांदी का हरेक प्रकार का सामग्री लगायत गिफ्ट आइटम का लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदी का सबै सामानहरू।
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजार को अगाडि र जावला खेल फोन 42 23 745 र 42 33 556।
3: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबास सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
4: टुगेदर वी डेलिभर।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: गिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: तुलसीदास जी कहते हैं कि सिर्फ वज्र की तरह कठोर व्यक्ति का हृदय श्री राम के गुणगान से नहीं पिघलता, वो जीव भी एक तुच्छ मेंढक की तरह डर डर करती जो श्री राम का गुणगान नहीं करती। तुलसीदास जी के लिए राम नाम का जाप ही सबसे मधुर है।
1: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम भजनाञ्जलि। एफएम अध्यात्म ज्योति 104.8
2: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
3: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
5: सम्पर्क 9808-30007।
6: क्याप्टेन रेग्मीज फार्म हाउस।
7: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
6: क्याप्टेन रेग्मीज फार्म हाउस।
7: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
6: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
7: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
6: सेमिनार गोष्ठीका लागि उपयुक्त
7: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
6: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोट गढी, मदानपुर 12, देउराली।
7: सम्पर्क नम्बर
6: 9141-470-164,
7: 9032-45-54,
6: 9049-528-781।
8: मानसिक समस्याबाट बच्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
8: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
8: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
8: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
8: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Jordi.
1: अध्यात्म ज्योति।

आदरणीय श्रोता एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

एफएम अध्यात्म ज्योतिमा अब अगाडि कार्यक्रम समर्पण नमस्कार आदरणीय श्रोता, कार्यक्रम समर्पणमा म सभ्यता तिवारी यहाँलाई स्वागत गर्दछु।

0: कार्यक्रम समर्पण FM अध्यात्म ज्योति 104.8 इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: स्वाद मात्र होइन प्रेम पस्कने।
4: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
5: सिल्भर

0: र बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थोबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9800830007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
2: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि। सम्पर्क नम्बर 5320411, 9800230788।
3: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
5: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौ त्यसैले त हामी गर्व गर्छौ किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौ
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु
3: सिल्वर स्टेट धर्मपथ रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
4: सुट त चिटिक्क छ नि यही सिलाउनु भयो कि बाहिरको
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल

खिलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8।
3: लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा लागू हुने छ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
2: अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम समर्पण। आदरणीय श्रोता, अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम समर्पण।

0: गोल्ड पैलेस, शुक्रपथ न्यू रोड काठमांडू, फोन नंबर 42 43 736।
1: गड़बड़ गड़बड़ पेट गड़बड़, जब पेट गड़बड़ सब तिर हड़बड़।
2: कब्जियत, गैस, अपच, ये समस्या साना जस्ता लाग्छन्, तर दिन भर को जीवन लाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर लैक्स। 16 प्राकृतिक तत्व को संयोजन ले बनेको यो लैक्सेटिव ग्रैन्युल्स ले अब मेरो पेटलाई सहज बनाएको छ। बिहान को शुरुआत हल्का महसुस सँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर लैक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्त को लागि। मेक योर डे हैप्पी एंड जॉयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर लैक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: सम्पर्क 9808030007।
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट

0: एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
0: सम्पर्क नम्बर
1: 9141470164,
0: 9832345054,
1: 9949528781।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: खिलौना नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैं स्वस्थ भइन्छ।
1: एसई सक्यो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: श्री इन्वेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
5: सम्पर्क नम्बर
4: 9141470164,
5: 9032545054,
4: 9849527881।
6: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
7: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
6: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
7: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
6: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
7: माया र सद्भावले मात्र

0: झीले यहाँ सुन्दै हुनुहुन्छ एफएम ज्योति ज्योति।
1: अध्यात्म ज्योति।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहान

1048.

0: FM is a 104.8 megahertz. Yeah, I'm deep. Yeah, for fun now. Hey, is it?
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निःशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निःशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।

0: छुच्चे पार्टी
1: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: One oh four eight.

0: सिल्भर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसरका लागि चाहिने चाँदीका सामानहरूको लागि सिल्भर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्भर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा
1: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा कथा परम्पराको कथा सिप र सुन्दरताको पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको
2: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: कहिले आइया एकातिर कहिले अर्कोतिर दुखाइले जिन्दगीमा जहिले पनि पिर
3: दुखाइ सहेर बस्नु पर्ने दिन अब गए घुँडाको समस्या होस् वा कम्मरको पीडा फ्रोजन शोल्डर होस् वा साइटिका सबैको समाधान हो अर्थबुस्ट गन्धपुरा बोस्वेलिया नीलगिरी अदुवा कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थबुस्टले ल्याउँछ छिटो राहत त्यो पनि बिना साइड इफेक्ट
2: आइया भन्ने दिन गए आराम छ अहिले अर्थबुस्ट रोजिकन राम्रो गरे मैले
3: अर्थबुस्ट प्राकृतिक उपचार छिटो राहत दुखाइको अन्त्य आनन्दको सुरुवात अर्थबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ
4: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0948.

0: 104.8.
1: कहिले अय्या एकातिर कहिले अर्कोतिर दुखाइले जिन्दगीमा जहिले पनि पिर
2: दुखाइ सहेर बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: अय्या भन्ने दिन गए आराम छ अहिले, अर्थबुस्ट रोजिकन राम्रो गरे मैले।
2: अर्थबुस्ट प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
3: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
4: टुगेदर वी डेलिभर।
5: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
6: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।

104.8.

0: जय माता दी गोल्ड पैलेस, शुक्रपथ न्यू रोड काठमांडू। फोन नंबर 42 43 736। सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम।
1: सिल्वर स्टेट यहाँ को सेवा में निरंतर लगी रहेका छौं विगत दुई दशक देखि। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँ को विश्वास जितना सफल भएका छौं।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधि बाट आफ्नै कारखानामा निर्मित बिना रसायन का पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिम का चाँदी का हरेक प्रकार का सामग्री लगायत गिफ्ट आइटमहरुका लागि।
1: सिल्वर स्टेट एउटै छानामुनि चाँदी का सबै सामानहरु।
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजार को अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
3: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
4: टुगेदर वी डेलिभर।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुधा
2: 1048 104.8

0: 104.8.
1: सिल्वर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरूको लागि सिल्वर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्वर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा।
2: मेरो सासूआमा गाउँबाट आउनु भएको खाना खान पटक्कै नमान्ने जहिले पनि गाउँको जस्तो खाना मात्र भन्ने हुन पनि हो खानामा गाउँको जस्तो स्वाद यहाँ कहाँ पाउनु तर जब मैले जयश्रीको शुभ लगन र माइती घर चामल प्रयोग गर्न थाले घरमा कसैलाई पनि खाना खान करै गर्नु पर्दैन
3: जयश्री फुड्स प्रणालीद्वारा उत्पादित झलक शुभ लगन र माइती घर चामल स्वाद र सन्तुष्टिको लागि
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
4: टुगेदर वी डेलिभर।

0: गोल्ड पैलेस शुक्रपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: गड़बड़ गड़बड़ पेट गड़बड़ जब पेट गड़बड़ सब तिर हड़बड़।
2: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभर को जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: जय माता दी गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँ को सेवा में निरंतर लगी रहेका छौं विगत दुई दशक देखि त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँ को विश्वास जितना सफल भएका छौं।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 422-3745-423-3556।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।
4: कहिले आइया एकातिर कहिले अर्कोतिर दुखाइले जिन्दगीमा जहिले पनि पिर
5: दुखाइ सहेर बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा फ्रोजन शोल्डर होस् वा साइटिका सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा बोस्वेलिया नीलगिरी अदुवा कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत त्यो पनि बिना साइड इफेक्ट।
4: आइया भन्ने दिन गए आराम छ अहिले अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले।
5: अर्थोबुस्ट प्राकृतिक उपचार छिटो राहत दुखाइको अन्त्य आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
6: Hey.

0: 1048.
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्भर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
1: सिल्भर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्भर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
4: सुट त चिटिक्क छ नि यही सिलाउनु भयो कि बाहिरको
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल

0: मन शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: ¶¶

0: 248.
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ
2: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस.
3: आज 10 वर्ष बितेको थाहै भएन. यति लामो विदेश बसाई पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ. तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ. उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै.
4: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि.
5: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन. अन्तत मैले रोजे एसआर ल्याक्स. 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सिटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ. बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण. एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि. मेक योर डे ह्याप्पी एन्ड जोयफुल. पेट स्वस्थ, जीवन सरल. एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ.
0: One oh four eight.

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

0: FM AG 104.8 MHz.
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।

0: साबेल चुच्चे पाटी
1: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, चारखाल गुर्जुको चौर, डिल्ली बजार। फोन नम्बर 4422038444534।
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
2: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: above.
1: Wow, wow.
0: Down, down.
1: Out, out. Shrash the tailoring.

0: गोल्ड पैलेस सुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345423356।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
0: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: अध्यात्म ज्योति 104.8 MHz।
1: FMAJ 104.8 MHz मा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली चलचित्रका गीतहरूबाट।

0: गोल्ड पैलेस सुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 12.8 megahertz.
1: FMAJ 104.8 मेगाहर्जमा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली चलचित्रका गीतहरूबाट।

0: अध्यात्म ज्योति 104.8 MHz।
1: एफएमएजे 104.8 MHz मा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली चलचित्रका गीतहरूबाट।

0: गोल्ड पैलेस शुक्लपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 422-3745-423-5556।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: एफएम एजे 104.8 मेगाहर्जमा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली चलचित्रका गीतहरूबाट।

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6:00।

Savi Zoo, and Nako, Sarai, the Toaster.

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
0: सिल्वर पैलेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर पैलेस
2: FM अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: FM AJ 104.8 MHz मा यहाँ रोइले मनोरञ्जन लिँदै हुनुहुन्छ केही हिन्दी पप गानहरुबाट।
1: Pretend, baby.

0: 104.8 MHz.
1: आहा निता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुका साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क सिल्भर स्टेट धर्मपथ काठमाडौँ, फोन नम्बर 4223745 4223745, शाखा शुक्रपथ विशाल बजारको अगाडि।
4: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
5: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस, शुक्रपथ न्यू रोड काठमांडू, फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: above.
1: Wow, wow.
0: Down, down.
1: Out, out. Stretch the tailoring.
0: Yeah, baby, yeah.
2: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
3: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
2: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
3: सिल्भर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू
2: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227 45 43 55

0: जय माता दी गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

FM AJ 104.8 मेगाहर्जमा यहाँहरूले मनोरञ्जन लिँदै हुनुहुन्छ केही हिन्दी पप गानहरूबाट।

248.

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक,
1: काठमाडौँ।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस शुक्लपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
6: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
7: सम्पर्क नम्बर 5320411 98020 76888।
8: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: नेपाल बैंक समृद्ध व्यवसाय कर्जा
3: तपाईको समृद्धि र सम्पन्नताको लागि हाम्रो साथ
2: मात्र 6.14% ब्याज दरबाटै प्रारम्भ
3: विशेषताहरू
2: रु 10 करोड रकम सम्मको कर्जा सुविधा
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
3: आवश्यकता अनुसार चालू पुँजी स्थायी चालू पुँजी तथा स्थिर चालू पुँजी कर्जा सुविधा
2: 7 कार्य दिन भित्र निर्णय
3: शर्तहरू लागू हुनेछ
2: कल सेन्टर 01-597-1222
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

सबैतिर हडबड। कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एस

खेती र हडबड। कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन्, तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एस

0: विश्वासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
1: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
2: सिल्भर स्टेट, धर्मपथ न्यू रोड, काठमाडौँ, शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले
4: शुद्धता नै खोजौ।
5: जेजे ज्वेलर्स
6: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
7: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411 98026788।
8: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
9: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
10: जाडो भएपछि लगाउनु परेन त?
9: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
10: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
9: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
11: क्याप्टेन रेग्मीज फार्म हाउस।
12: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
11: क्याप्टेन रेग्मीज फार्म हाउस।
12: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
11: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
12: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
11: सेमिनार गोष्ठीका लागि उपयुक्त
12: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
11: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
12: सम्पर्क नम्बर
11: 9141470164,
12: 9802545 54,
11: 9849528781।
13: FM AJ 104.8 MHz।

आदरणीय श्रोता, यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिल्यै जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ
3: त्यसैले शुद्धता नै खोजौँ जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
6: सम्पर्क नम्बर 5320411 98026788
3: जे जे ज्वेलर्स शुद्धताको पहिचान

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: NVL Auto Loan.
3: अब नया गाड़ी खरीद गर्न अझ सहज र सरल
2: मात्र 5.89% ब्याज दरबाटै प्रारम्भ
3: विशेषताहरू
2: NVL Auto Loan तथा विद्युतीय सवारीमा 60% सम्मको फाइनेन्स सुविधा
3: कर्जा अवधि 5 वा 7 वर्ष सम्म
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
3: सरल प्रक्रिया सुलभ ब्याज दर
2: शर्तहरू लागू हुनेछ
3: कल सेन्टर 01-597-1222
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

0: आहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
1: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
2: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई पच र अम्ल

0: मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई पच र अम्ल राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नम्बर 13, न्यू रोड, काठमाडौँ। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँ।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
3: क्याप्टेन रेग्मीज फार्म हाउस।
4: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस,
4: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
3: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने।
4: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
3: सेमिनार गोष्ठीका लागि उपयुक्त
4: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
4: सम्पर्क नम्बर
3: 9141470164,
4: 9032445 54,
3: 9849528781।

1048.

आदरणीय श्रोता यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार साँझको

कान हाँ मेरो कह दूं, सुनना चाहते कि नहीं, जोर से कहिए।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
3: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
3: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
4: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
5: जाडो भएपछि लगाउनु परेन त?
4: खै, मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
5: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
4: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
6: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
7: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
6: त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
8: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि। सम्पर्क नम्बर 5320411, 9802076888।
6: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल बैंक सँगै।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: नेपाल बैंक सरल कृषि कर्जा
3: समृद्ध बन्छ हाम्रो देश तपाईको मेहनत र हाम्रो साथले
2: मात्र 5.89% ब्याज दरमा विशेषताहरू
3: न्यूनतम रु 3

0: लाखदेखि अधिकतम रु 20 लाख सम्मको कर्जा सुविधा,
1: परियोजना लागतको अधिकतम 80% सम्म कर्जा प्रवाह,
0: आवश्यकता अनुसार चालू पुँजी तथा आवधिक दुवै विकल्प उपलब्ध,
1: कर्जा अवधि अधिकतम 10 वर्ष सम्म,
0: सरल प्रक्रिया तथा शीघ्र निर्णय,
1: शर्तहरू लागू हुनेछ।
0: कल सेन्टर 01-597-1222।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एक मात्र सोरुम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशक देखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
3: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान

0: 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान।
1: गोल्ड प्यालेस शुक्रपथ न्यू रोड काठमाडौँ। फोन नम्बर 42 43 736।
2: You got to cool down, relax.
3: Shrestha Tailoring.
2: Take it easy.
4: Cheer, parichet. Yaha.
2: Shrestha Tailoring.

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैं भरि।
1: कैप्टन रेग्मीज फार्म हाउस।
2: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस,
2: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
2: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
2: सम्पर्क नम्बर
1: 9141470164,
2: 9032445054,
1: 9849528781।
3: FM अध्यात्म ज्योति 104.8।

0: 继续专辑。
1: अध्यात्म ज्योति।

आधुनिक श्रोता यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

FM अध्यात्म ज्योति प्रस्तुत गर्दछ कार्यक्रम भक्ति संध्या। नमस्कार आदरणीय श्रोता, स्वागत अनि अभिवादन कार्यक्रम भक्ति संध्यामा। आज बुधबार अहिले 8 बजेसम्म यहाँहरूले सुन्न सक्नुहुनेछ आज बिहानको कार्यक्रम अनुरोध भजन संगीतमा प्रसारित भजनहरूको पूर्ण अंश।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वि डेलिभर।
3: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल, लिनुहोस्।
3: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
3: स्वाद मात्र होइन, प्रेम पस्कने।
4: स्वाद

0: र बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थ बुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थ बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थ बुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थ बुस्ट, प्राकृतिक उपचार छिटो राहत, दुखाइको अन्त्य आनन्दको सुरुवात। अर्थ बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौं।
5: सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जे जे ज्वेलर्सकै किन्नुहोस्।
6: जे जे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
7: सम्पर्क नम्बर 5320411, 9802076888।
5: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
8: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, यहाँहरू अहिले कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिनको यी व्यावसायिक सन्देशहरू पश्चात कार्यक्रममा भजनहरूको श्रृङ्खला जारी नै रहनेछ।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर,
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम।
1: जय श्री फूड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल, मंगलम सोनम चामल, मंगलम सोना स्टीम चामल, स्वाद र संतुष्टिको लागि।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: किलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सक्यो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको

0: रु अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
4: टुगेदर वी डेलिभर।
5: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एस

0: हल्का महसुस हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान, कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल।
1: एसआरका लागि उपयुक्त
2: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान।
1: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
2: सम्पर्क नम्बर
1: 9141470164,
2: 9032345054,
1: 9849578781।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, आजको लागि कार्यक्रम भक्ति सन्ध्या यति नै। अहिले साँझको 8 बज्दैछ। हाम्रो यो आध्यात्मिक यात्रा जारी नै रहनेछ। कार्यक्रम सुन्दै रहनुहोला। म सभ्यता तिवारी भने अहिलेको लागि बिदा हुन्छु। नमस्कार।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

आदरणीय श्रोता, आज हामी पुरुषोत्तम मासको चौथौं दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको चौथौं अध्याय। साक्षात सृष्टि र पालनका स्वामी सर्वव्यापी भगवान श्री नारायणले वैकुण्ठ धामको त्यस अत्यन्त पवित्र देदीप्तमान प्रकाशमय र अलौकिक सभामा देवर्षि नारदलाई मलमासको दुःखको परम पावन र कारुणिक वृत्तान्त सुनाउने क्रममा अझ बढी गम्भीरता, आत्मीयता र करुणाका साथ अगाडि बढाउनु भयो। वैकुण्ठ धाम जुन स्थान सम्पूर्ण ब्रह्माण्डको परम विश्राम स्थल हो, जहाँ कहिले कुनै प्रकारको अन्धकार, शोक, पीडा, संशय, ग्लानी वा चिन्ताको सामान्य छाया समेत पर्न सक्दैन, जहाँको हावामा पनि सधैँ परमानन्द, दिव्य सुगन्ध र श्याम वेदको ऋचाहरू प्रवाहित भइरहन्छन्, त्यहाँ आज एउटा अभूतपूर्व, अनौठो र अत्यन्तै कारुणिक दृश्य उपस्थित भएको थियो। परमेश्वरको त्यस परमधानमा जहाँ असीम उज्यालो र दिव्य चेतनाको अक्षुम्य साम्राज्य थियो, त्यहाँ त्यो असहाय, कान्तिहीन, तेज हराएको र अत्यन्त दुखी अधिक मास जब भगवानको दिव्य स्वर्ण सिंहासनको नजिक आइपुग्यो, तब उसको सम्पूर्ण अस्तित्व केवल रोदन, चित्कार र वेदनामा परिणत भएको देखिन्थ्यो। ब्रह्माण्डकै सबैभन्दा सुरक्षित मानिने वैकुण्ठको भूमिमा उसले आफ्नो शिरलाई भगवानको चरण कमलमा राखेर जुन कारुणिक पुकार गर्यो, त्यसले वैकुण्ठको सम्पूर्ण वातावरणलाई नै एक पलका लागि स्तब्ध, मौन र मर्माहत बनाइदिएको थियो। अब त्यस अधिक मासले भगवानको अगाडि आफ्ना भित्री हृदयदेखि व्यक्त गरेका ती मर्माहत, निराशाजनक र हृदय विदारक शब्दहरूलाई श्री नारायणले देवर्षि नारदका सामु अत्यन्तै गम्भीर भएर वर्णन गर्न थाल्नुभयो, जुन संसारका सबै जीवहरूका लागि कौतूहल र शिक्षाको विषय थियो। त्यो अधिक मासले अत्यन्तै क्रन्दन गर्दै आफ्ना दुवै हातहरू छातीको अगाडि जोडेर आफ्नो जीर्ण र थकित शरीरलाई भुइँमा टेकाएर काँपिरहेको र अवरुद्ध स्वरमा भन्न थाल्यो, हे नाथ, हे समस्त ब्रह्माण्डका परम मालिक, हे चराचर सृष्टिका रक्षाकर्ता, हे दीन दुखीको कल्याण गर्ने परमेश्वर, हे करुणा र कृपाका अथाह भण्डार, हे कृपा निधे, म आज यहाँको यस परम पावन र अभय चरणमा आफ्नो अत्यन्त दुखी, अपमानित, उपेक्षित र अभागी जीवनको रक्षाको भीख माग्न आएको छु। मेरो अवस्था यति धेरै दयनीय र कष्टकर भइरहेको छ कि म त्यसलाई आफ्नै वाणीले पूर्ण रूपमा व्यक्त गर्न पनि सर्वथा असमर्थ छु। हे प्रभु, यहाँलाई नाथ भनिन्छ किनकि यहाँ सबैका स्वामी हुनुहुन्छ। यहाँलाई कृपा निधि भनिन्छ किनकि यहाँको हृदयमा कृपाको सागर कहिले सुक्दैन। तर मेरो दुर्भाग्य हेर्नुहोस् त, यहाँ जस्तो कृपालु स्वामीको छत्र छायामा रहँदा रहँदै पनि मैले ब्रह्माण्डकै सबैभन्दा ठूलो अपमान र तिरस्कार भोग्नु परिरहेको छ। म यस्तो अभागी जीव हुँ जसको सुखको कुनै मार्ग छैन, जसको आँसु पुस्ने कोही छैन। म यहाँको अगाडि आफ्नो न्यायको याचना गरिरहेको छु। मेरो यो क्रन्दन सुनिदिनुहोस् र मलाई यो घोर अन्धकारबाट बाहिर निकाल्नुहोस्, अन्यथा मेरो अस्तित्व समाप्त हुनेछ। उसले आफ्नो विलापलाई अगाडि बढाउँदै भन्यो, हे जगदीश्वर, मेरो यो दुर्भाग्य र पीडाको गहिराईलाई नाप्ने कुनै यन्त्र छैन। यो संसारका मानिसहरूले र शास्त्रका कतिपय ज्ञाताहरूले मेरो वास्तविक पहिचान, मेरो दिव्यता र मेरो अस्तित्वलाई पूर्ण रूपमा बिर्सिदिएका छन्। उनीहरूले मेरो नाम मलमास राखिदिएका छन्। यो मलमास भन्ने नाम मेरो लागि एउटा यस्तो निन्दित, घृणित र अपमानजनक कलङ्क बनेको छ जुन सुन्ने बित्तिकै संसारका मानिसहरू घृणा र क्रोधले आफ्नो मुख फर्काउँछन्। यो नाम सुन्दा कसैको मनमा पनि पवित्रता, ईश्वर भक्ति वा श्रद्धाको भाव आउँदैन, बरु केवल अशुद्धता, फोहर, त्यागिने वस्तु र काम नलाग्ने समयको मात्र स्मरण हुन्छ।
एउटा नामले जीवको पहिचान बनाउँछ, तर मेरो नामले नै मलाई संसारको नजरमा पापी र अछुत बनाइदिएको छ। यो नामको भारी बोझ बोकेर म कसरी यस सृष्टिमा हिँडौँ? जहाँ गए पनि मलाई यही नामले गिजाइन्छ, जहाँ गए पनि मलाई यही नामका कारण ढोका बन्द गरिन्छ। नाम नै जब कसैको शत्रु बन्दछ, तब त्यो जीवको बाँच्ने आधार नै समाप्त हुँदो रहेछ। प्रभु, अधिक मासले भगवानको चरण समातेर रुँदै भन्यो, म यस ब्रह्माण्डका अत्यन्तै बलवान, शक्तिशाली र प्रतिष्ठित तत्त्वहरूबाट पूर्ण रूपमा तिरस्कृत र अपमानित भएको छु। मलाई 12 महिनाहरू, चैत्र, वैशाख, जेठ, असार आदि जुन सूर्यको संक्रान्ति र नक्षत्रहरूको बलले बलवान छन्, उनीहरूले मलाई आफ्नो समाजबाट पूर्ण रूपमा बहिष्कृत गरिदिएका छन्। उनीहरू आफूलाई कति धेरै भाग्यमानी सम्झन्छन् र मलाई देख्ने बित्तिकै आफ्नो उपहास गर्दछन्। केवल महिनाहरू मात्र होइन प्रभु, यस सृष्टिका शक्तिशाली देवताहरू, दिक्पालहरू, ऋतुहरू र ग्रह नक्षत्रहरूले पनि मलाई सधैँ अपहेलनाको दृष्टिले हेरेका छन्। उनीहरूको समाजमा मेरो कुनै स्थान छैन। म जब जब उनीहरूको नजिक जान खोज्छु, उनीहरू मलाई आफ्नो शक्ति र अहङ्कारको बलमा टाढा धकेलिदिन्छन्। म पूर्ण रूपमा आफ्नो आत्मसम्मानलाई गुमाएर समाजको थिचोमिचो र शक्तिशालीहरूको अत्याचारबाट पीडित भएर यहाँको यस परम सुरक्षित, सर्वशक्तिमान र अभय दिने शरणमा आइपुगेको छु। यदि यहाँ पनि मलाई शक्तिशालीहरूको तिरस्कारबाट न्याय मिल्दैन भने मेरो लागि यो ब्रह्माण्डमा कुनै स्थान बाँकी रहने छैन। मलमासले आफ्नो छाती पिट्दै अझ बढी दुःखका साथ भन्यो, प्रभु, ती संसारिक मानिसहरू र ऋषि मुनिहरूले मलाई सबै प्रकारका शुभ, मङ्गल र धार्मिक, वैदिक, आध्यात्मिक कर्मबाट पूर्ण रूपमा वर्जित र वञ्चित गरिदिएका छन्। मेरो समय अवधिभित्र कुनै पनि मनुष्यले विवाह, व्रतबन्ध, गृह प्रवेश, यज्ञ अनुष्ठान वा कुनै पनि नयाँ र पवित्र कार्यको सुरुवात गर्दैनन्। उनीहरू मलाई एउटा अनाथ, असहाय, अभागी र आश्रयविहीन सम्झन्छन्। मानव समाजको प्रत्येक वर्गले मलाई सधैँ केवल घृणा, अपवित्रता, अशुद्धता र उपेक्षाको दृष्टिले मात्र हेर्ने गरेको छ। मेरो आगमन हुनुलाई मानिसहरूले एउटा ठूलो अभिशाप, अपशगुन र दुर्भाग्यको प्रतीक मान्दछन्। म अनाथ जस्तै भएको छु प्रभु, जसको कोही माता पिता छैनन्, जसको रक्षा गर्ने कोही स्वामी छैन। जब संसारमा कुनै बालक अनाथ हुन्छ, ऊ समाजको तिरस्कारको शिकार हुन्छ। ठ्याक्कै त्यस्तै अवस्था मेरो भएको छ। म कालको एउटा अङ्ग भएर पनि अनाथ जस्तै भौतारिन विवश छु, किनकि मलाई कुनै पनि शुभ कर्मको अधिकार दिएको छैन। मलमासले भगवानको आँखामा आफ्ना आँसुले भरिएका आँखाहरू जुदाउँदै अत्यन्त साहसी तर कारुणिक प्रश्न गर्यो, हे जगदीश्वर, हे भक्तवत्सल, यहाँको यो विश्व प्रसिद्ध दयालुता आज मेरो हकमा कहाँ हरायो? यहाँको त्यो करुणाको अथाह सागर आज मेरो लागि किन सुक्यो? यहाँ त यो संसारका साना भन्दा साना किरा फट्याङ्ग्रा, पशुपन्छी र महापापी जीवहरूमाथि पनि उत्तिकै दया र अनुकम्पा गर्नुहुन्छ, तर म अभागी महिनामाथि यहाँको यो कठोरता किन भइरहेको छ? यहाँको मन मेरो प्रति यति धेरै कठोर किन भयो? के म यहाँको सृष्टिको हिस्सा होइन? यदि म यहाँकै इच्छाले उत्पन्न भएको हुँ भने ममाथि यो उदासीनता किन? मैले पूर्व जन्ममा वा सृष्टिको सुरुवाती कालमा यस्तो के घोर अपराध गरेको थिएँ जसको सजाय स्वरूप मलाई कालको गणनामा यति धेरै अशुद्ध, निन्दित र वर्जित बनाइयो? यहाँले मलाई यसरी नै अपमानको आगोमा निरन्तर जलिरहनको लागि किन एक्लै छोडिदिनुभयो? म यहाँको करुणाको भोगो छु प्रभु, तर यहाँको यो मौनताले मलाई झन बढी पीडा दिइरहेको छ। यसरी भगवानको अगाडि आफ्नो मनभित्र वर्षौँदेखि जम्मा भएको गाँठो परेर बसेको हृदयलाई भित्रभित्रै जलाइरहेको पीडा, आक्रोश, दुःख र अपमानको ठूलो भारी पोखिसकेपछि त्यो मलिन मुख भएको अनुहारको सम्पूर्ण प्राकृतिक चमक, तेज र ओज पूर्ण रूपमा गुमाएको निराशाको गहिरो र कालो दलदलमा डुबेको मलमास साक्षात भगवान श्रीकृष्णको ठिक अगाडि भुइँमा थचक्क बस्यो।
उनको शरीरमा कुनै ऊर्जा बाँकी थिएन। उसका आँखाहरूबाट अविरल रूपमा रोकिँदै नरोकी आँसुका ठूला ठूला थोपाहरू झरिरहेका थिए र ती आँसुका थोपाहरूले वैकुण्ठको मणिकुटिम भुइँलाई भिजाइरहेका थिए। उसका दुवै ओठहरू कामिरहेका थिए र उसको सम्पूर्ण शरीर रोदनका कारण थर्कमान भइरहेको थियो। उसको अनुहारमा एउटा यस्तो शून्यता, उदासी र चरम निराशा थियो जसले उसको भित्री मृत प्राय अवस्थालाई पूर्ण रूपमा दर्शाइरहेको थियो। ऊ एउटा यस्तो रुख जस्तै देखिन्थ्यो जसका सबै पातहरू सुकिसकेका छन् र जसको जरामा खडेरी परेको छ। उहाँको अगाडि यसरी आफ्नो शरणमा आएको एउटा जीव मर्माहत भएर रोएको, आफ्नो अस्तित्वमाथि नै प्रश्न उठाएको र चरम निराशामा डुबेको देखेपछि भक्तहरूको दुःखलाई आफ्नै दुःख सम्झने शरणागतको रक्षाको लागि सधैँ तत्पर रहने साक्षात भगवान श्रीहरि श्रीकृष्णको कोमल, दयालु र करुणाले भरिएको हृदय पूर्ण रूपमा द्रवीभूत भयो। भगवानको मनमा असहाय, अनाथ, अवहेलित, अपमानित र समाजबाट बहिष्कृत महिनाप्रति असीम वात्सल्य, प्रेम र करुणाको तीव्र सञ्चार भयो। उहाँको विशाल र दयालु हृदय पग्लियो। भगवानले आफ्नो तेजमय सूर्य जस्तै चम्किलो स्वर्ण सिंहासनबाट अलिकति अगाडि झुकेर अत्यन्तै आत्मीय, मधुर, शीतल र सान्त्वनापूर्ण दृष्टिले त्यस दिन बदन मलिन अनुहार भएको मलमासलाई हेर्नुभयो। उहाँले आफ्नो अभयदिनी दिव्य र कोमल हातहरूलाई अगाडि बढाउनु भयो, उसको शिरमा हात राख्ने इसारा गर्नुभयो र आफ्नो अमूल्य, कल्याणकारी तथा अमृत जस्तै मधुर वाणी खोल्दै भन्नुभयो, हे तात, मेरो प्रिय पुत्र समान महिना, तिमी यसरी अत्यन्तै गहिरो, भयानक र असह्य दुःखको सागरमा डुबिरहेका छौ भन्ने कुरा म आफ्नो अन्तर्दृष्टि र सर्वज्ञताले स्पष्ट रूपमा देखिरहेको छु। भगवान श्रीकृष्णले अगाडि भन्नुभयो, तिमी यसरी रुने र विलाप गर्ने नगर, तिम्रो यो क्रन्दन, तिम्रो यो रोदन र तिम्रो यो आत्मिक वेदनाले मेरो मनलाई पनि द्रवित र उद्वेलित बनाएको छ। तर तिमी मलाई स्पष्ट रूपमा भन, तिमीले आफ्नो मनभित्र यस्तो कुन चाहिँ भारी र दुःख, सङ्कट, ग्लानी र चिन्ता लुकाएर राखेका छौ जसले तिमीलाई भित्रभित्रै खियाइरहेको छ र तिम्रो अस्तित्वलाई नै नष्ट गर्न खोजिरहेको छ। तिमी अब कुनै पनि प्रकारको चिन्ता, डर, त्रास, संशय, ग्लानी वा सोच विचार नगर। म तिमीलाई यो सत्य र अकाट्य वचन दिन्छु कि यस घोर दुःख, अपमान, पीडा र तिरस्कारको दलदलमा डुबेका तिम्रो हरेक दुःखलाई म पूर्ण रूपमा उद्धार गर्नेछु। तिमी यो कुरा कहिले नबिर्सकी, तिमी साक्षात परमात्माको मेरो परम पावन, सुरक्षित र अभयदिनी शरणमा आइसकेका छौ। र जो जीव एकपटक मेरो यस शरणमा आइपुग्छ, उसले यस ब्रह्माण्डमा कुनै पनि कुराको चिन्ता, शोक, ग्लानी वा भय राख्न योग्य हुँदैन। मेरो शरण नै तिम्रो ब्रह्माण्डको सबैभन्दा ठूलो र अभेद सुरक्षा कवच हो। त्यसैले तिमी ढुक्क हौ, आफ्नो मनलाई स्थिर गर र आफ्नो व्यथा मलाई पूर्ण रूपमा सुनाऊ, म तिम्रो दुःख समूल नष्ट गर्नेछु। भगवान नारायणले वैकुण्ठ धाममा देवर्षि नारदलाई कथाको अर्को परम पावन पाटो सुनाउँदै अगाडि भन्नुभयो, हे नारद, जब भगवान श्रीकृष्णको मुखारविन्दबाट यस्ता अमृत समान शीतल, आत्मीय, प्रेमले भरिएको र अभय दिने वचनहरू मलमासले सुन्यो, तब उसको दुखी हृदयमा अलिकति साहस त आयो, तर उसको दुःख र हीनताको भावना यति धेरै पुरानो, गहिरो, व्यापक र मनको गहिराईसम्म जरा गाडेर बसेको थियो कि ऊ पुनः भावुक भयो। उसका आँखाहरूबाट फेरि आँसुको नयाँ र तीव्र धारा बग्न थाल्यो। ऊ फेरि मधुसूदन भगवान कृष्णसँग अत्यन्तै पीडादायी, कम्पित र कारुणिक स्वरमा बोल्न थाल्यो। मलमासले भन्यो, हे भगवान, हे अन्तर्यामी, यहाँ त सर्वज्ञ हुनुहुन्छ। यहाँलाई यो संसारको भूत, वर्तमान र भविष्यका सबै कुराहरू पहिले नै ज्ञात छन्। यहाँको इच्छा, अनुमति र आज्ञा बिना त यस चराचर संसारमा एउटा सानो तृण, घाँसको त्यान्द्रो पनि हल्न नसक्दैन र कुनै पनि घटना घटित हुन सक्दैन। यहाँ त यस सृष्टिका प्रत्येक कण, प्रत्येक जीव र प्रत्येक क्षणका परम साक्षी हुनुहुन्छ।
यस्तो अवस्थामा मेरो यो परम दुर्भाग्यको पीडा, मेरो यो असह्य अपमान, मेरो यो अभागी जीवनको कथा के यहाँलाई थाहा छैन र? यहाँ त सबै कुरा जान्नुहुन्छ प्रभु। मरमासले भगवानको अगाडि आफ्नो दुःखलाई संसारकै सबैभन्दा ठूलो दुःख दाबी गर्दै भन्यो, प्रभु यहाँ सबै कुरा जान्नुहुन्छ, तथापि हे नाथ, म आज यहाँको अगाडि यो कुरा व्यक्त गर्दैछु कि म जुन दुःखरूपी फाँसी पासोमा फँसेको छु, मेरो जीवनमा जति घोर अपमान र कष्ट आइपरेको छ, त्यस्तो दुःख यस ब्रह्माण्डका 14 भुवनको इतिहासमा अहिलेसम्म न त कुनै जीवले भोग्नु परेको छ, न त कसैले कतै देखेको वा सुनेको नै छ। मेरो यो पीडा अद्वितीय र सबैभन्दा भयानक छ, त्यसैले म यसको नागिबेली यहाँलाई सुनाउँदैछु, सुनिदिनुहोस्। दुःख त धेरै प्रकारका हुन्छन् प्रभु। कोही रोगले दुखी हुन्छन्, कोही गरिबीले दुखी हुन्छन्, कोही शत्रुको डरले दुखी हुन्छन्, तर मेरो दुःख यी सबैभन्दा फरक छ। मेरो दुःख मेरो अस्तित्वकै दुःख हो। मलाई मेरो जीवनमा एउटा ठूलो सजाय र बोझ जस्तो लागेको छ। म एउटा यस्तो अदृश्य पासोमा बाँधिएको छु जसले मलाई पल पल घाँटी थिचेर मारिरहेको छ, तर म मर्न पनि सकिरहेको छैन। त्योभन्दा ठूलो कष्ट अरू के हुन सक्छ प्रभु? मलमासले कालको व्यवस्थाको उदाहरण दिँदै अगाडि भन्न थाल्यो, हे मधुसूदन, यहाँकै आज्ञा, यहाँकै संकल्प र कालको अकाट्य नियम अनुसार यस सृष्टिमा समयका विभिन्न इकाइहरूको अत्यन्त सुन्दर र न्यायपूर्ण र व्यवस्थित निर्धारण गरिएको छ। समयको सबैभन्दा सानो अंश क्षण, क्षणभरको समय लव, समयको अत्यन्त सूक्ष्म र सानो भाग मुहूर्त, शुभ र पवित्र समयको अवधि पक्ष, कृष्ण पक्ष र शुक्ल पक्ष, मास, चैत्र वैशाख आदि 12 महिनाहरू र दिन अनि रात्रि, यी सबै समयका रूपहरू आफ्ना आफ्ना अधिपति स्वामीहरूको छत्र छाया र उनीहरूको आज्ञा पालन गर्दै यस संसारमा सधैँ भयरहित भएर स्वतन्त्र रूपमा र अत्यन्त आनन्दका साथ आफ्नो अस्तित्वको उत्सव मनाउँछन्। उनीहरूको समाजमा आदर छ, उनीहरूको एउटा निश्चित स्थान, मर्यादा, अधिकार र महत्व छ। उनीहरू आउँदा संसार प्रसन्न हुन्छ, मानिसहरू खुसी मनाउँछन् र उनीहरूलाई संसारले भव्य रूपमा सम्मान गर्छ। क्षणको आफ्नै महत्व छ। मुहूर्तलाई मानिसहरू पर्खेर बस्छन्। पक्ष र महिनाको आफ्नै महिमा छ। दिन र रात आफ्नै गतिमा आनन्दित छन्। उनीहरू कसैलाई पनि समाजले अछुत भन्दैन, कसैलाई पनि शास्त्रले अपवित्र भन्दैन। उनीहरू सबै यहाँको आज्ञाको आनन्द लिइरहेका छन्। उसले आफ्नो कण्ठ अझ बढी अवरुद्ध पार्दै हृदयको गहिरो वेदनाका साथमा भन्यो, परन्तु प्रभु, मेरो दुर्भाग्य र अभागी जीवनको कथा उनीहरूभन्दा सर्वथा भिन्न र दर्दनाक छ। न त मेरो कुनै निश्चित सम्मानित र गौरवशाली नाम छ, न त मेरो कुनै छुट्टै धार्मिक कर्तव्य, व्रत अनुष्ठान वा धर्म निर्धारण गरिएको छ, र न त यो विशाल संसारमा मलाई कसैले आश्रय, ओत वा सहारा दिने सामान्य साहस नै गरेको छ। म पूर्ण रूपमा नामहीन, धर्महीन, कर्तव्यहीन र आश्रयविहीन भएर यस सृष्टिमा भौतारिन विवश छु। मेरो यही असहाय, कमजोर, एक्लो र अधिकारविहीन अवस्थाका कारण यस ब्रह्माण्डका सबै देवी देवताहरूले मेरो घोर निरादर, अपमान र उपेक्षा गरेका छन्। कुनै पनि देवता मेरो स्वामी बन्न तयार भएनन्। कसैले पनि मलाई आफ्नो मान्न वा मलाई संरक्षण दिन स्वीकार गरेनन्। जब कुनै जीवको न त नाम हुन्छ, न त धर्म हुन्छ, न त आश्रय हुन्छ, तब उसको अस्तित्व संसारका लागि एउटा फोहोर र बोझ मात्रै बन्दछ। म पनि यो सृष्टिको लागि एउटा फोहोरको थुप्रो जस्तै भएको छु प्रभु, जसलाई सबैले टाढैबाट फाल्न चाहन्छन्। मलमासले समाजको रूढिवादी र विवेकहीन सोचमाथि प्रहार गर्दै भन्यो, हे प्रभु, यस संसारका मानिसहरूमा कुनै विवेक, बुद्धिमत्ता, न्याय, दया र विचार बाँकी छैन। उनीहरू सत्यलाई जान्ने वा बुझ्ने प्रयास कहिले गर्दैनन्। बरु केवल विवेकहीन परम्परा,
कुसंस्कार, रूढिवादी विचार र विवेकहीन परम्पराको पछि अन्धो भएर लाग्छन्। उनीहरूले शास्त्रको गहिरो वैज्ञानिक र वास्तविक अर्थलाई नबुझी केवल एक अर्काको देखा सिखी गर्दै र विवेकहीन भएर यो भन्न थालेका छन् कि यो मलमास सबै प्रकारका शुभ धार्मिक मंगल र पवित्र कर्महरूमा पूर्ण रूपमा बजित छ। मानिसहरू भन्छन् कि यस महिनाको अनुहार हेर्नु पनि पाप हो, यस महिनामा दान पुण्य गर्नु वा ईश्वरको आराधना गर्नु पनि व्यर्थ, निष्फल र निरर्थक छ। संसारको यो अन्धो, क्रूर, अन्यायपूर्ण र निर्दयी परम्पराले मेरो आत्मसम्मानलाई पुरै धुलोमा मिलाइदिएको छ। मलाई संसारको अगाडि एउटा ठूलो अपराधी जस्तै उभाइन्छ। मलाई पाइला पाइलामा अछुत, पापी, अपवित्र र अशुद्ध भएको महसुस गराइन्छ। मेरो उपस्थिति नै मानिसहरूका लागि त्याज्य र घृणाको विषय भएको छ। यो समाजको क्रूरताले मलाई भित्रभित्रै मारिसकेको छ प्रभु। मलमासले आफ्नो छातीमा दुवै हात राखेर अत्यन्त निराश र गम्भीर हुँदै भन्यो, हे नाथ, यति धेरै अपमान, तिरस्कार, निन्दा, अपहेलना र गाली घृणा सहेर धरतीमा बाँकी रहनु मेरा लागि अब कुनै पनि हालतमा, कुनै पनि शर्तमा सम्भव छैन। म यो अपमानित जीवनको भारी बोझलाई अझ बढी समयसम्म बोक्न पटक्कै सक्दिनँ र बोक्न चाहन्न पनि। मेरो आत्माले अब यो पीडा सहन पूर्ण रूपमा अस्वीकार गरिसकेको छ प्रभु। त्यसैले मेरो मनमा अब बाँच्ने कुनै इच्छा, उत्साह, आशा, अभिलाषा, चाहना वा उमङ्ग बाँकी छैन। अब म मर्न चाहन्छु, यसै क्षण आफ्नो अस्तित्वलाई यो सृष्टि र काल चक्रबाट पूर्ण रूपमा समाप्त गर्न चाहन्छु। म कुनै पनि शर्तमा अब जिउन चाहन्न। अपमानको अमृत पिएर दास र अछुत भएर बाँच्नुभन्दा मृत्युको विषलाई सप्रेम र ससम्मान अगाल्नु नै मेरो लागि कैयौँ गुणा श्रेष्ठ, शान्तिपूर्ण र मर्यादित छ। मलाई यो अभागी जीवनबाट मुक्ति चाहिन्छ प्रभु। म आफ्नो यो निन्दित स्वरूपलाई सधैँका लागि नष्ट गर्न चाहन्छु। मलाई मृत्युको अनुमति दिनुहोस्। श्री नारायणले देवर्षि नारदलाई कथाको अन्तिम सबैभन्दा दुखद, भयानक र मर्माहत पार्ने भाग बुझाउँदै भन्नुभयो, हे नारद, हे देवर्षि, आफ्नो हृदयको यो अथाह दुःख, कष्ट, वेदना र अपमानको तीव्र ज्वालामा जलिरहेको मलमासले अत्यन्तै भावुक, विचलित, मानसिक रूपले क्षत विक्षत, निराश र आकर्षित हुँदै भगवान कृष्णको अगाडि ठूलो स्वरमा क्रन्दन गर्यो। उसले आफ्नो आत्मिक पीडा र संवेगलाई थाम्न नसकेर एउटा भयानक गगनभेदी चित्कार छोड्यो। उसले आफ्नो दृढ र अन्तिम संकल्प प्रकट गर्दै भगवानको अगाडि भन्यो, हे प्रभु, म मर्नेछु, म मर्नेछु, म अवश्य मर्नेछु। उसको यो भयानक, आत्मघाती र चरम निराशाले भरिएको वाक्य केवल एक पटक मात्र होइन, बरु बारम्बार पटक पटक अत्यन्त गहिरो निराशा, रोदन र दर्दनाक स्वरमा भगवानको अगाडि दोहोऱ्याइरह्यो। उसको त्यो म मर्नेछु भनी पुकार यति धेरै शक्तिशाली, कारुणिक, मर्म स्पर्शी र भयानक थियो कि त्यसले वैकुण्ठको शून्य र विशाल आकाशलाई पनि थर्काइदियो। वैकुण्ठका दिव्य वृक्षहरू, कल्प वृक्षहरू र वनस्पतिहरू पनि स्तब्ध भए। प्रकृति पनि एक पलका लागि रोकियो र हावाको गति पनि बन्द भयो। यसरी आफ्नो अन्तिम इच्छा र मृत्युको कठोर, अटल तथा भयानक संकल्प भगवानको अगाडि पूर्ण रूपमा प्रकट गरिसकेपछि त्यो मलमास पूर्ण रूपमा थाकेर गलित भएर आफ्नो सम्पूर्ण शारीरिक शक्ति, मानसिक ऊर्जा र बाणी गुमाएर एकदमै शान्त र मौन भयो। उसको मुखबाट अब कुनै शब्द निस्किन सकेन। उसको बाणी पूर्ण रूपमा बन्द भयो। केवल उसका आँखाहरूबाट आँसुका बलिन्द्र धाराहरू रोकिँदै नरोकी वैकुण्ठको मणिकुटिम भुइँमा खसिरहेका थिए। त्यहाँ एउटा सानो पोखरी जस्तै बनिरहेको थियो। उसको त्यो महामौन, उसको रोदन भन्दा पनि बढी भयानक, गम्भीर, रहस्यमय र रहस्यले भरिएको हृदय विदारक थियो। उसले आफ्नो शिरलाई पुनः भगवानको चरण कमलमा राख्यो र एक मृत्यु प्राय जीव जस्तै निश्चल, निष्प्राण, असहाय, चेतनाविहीन भएर बसिरह्यो।
उसको यो कारुणिक रूपले वैकुण्ठका अन्य पार्षदहरू जय विजय र दिव्य ऋषिहरूलाई पनि निशब्द र अश्रुपूरित बनाइदिएको थियो। सम्पूर्ण सभामा एउटा सन्नाटा छायो। भगवान नारायणले देवर्षि नारदलाई भन्नुभयो, हे नारद, यसरी मलमासले भगवानको अगाडि आफ्नो प्राण त्याग्ने दृढ र कठोर संकल्प गरेर एउटा ठूलो ब्रह्माण्ड व्यापी संकट र विनाशको समस्या खडा गरिदियो। तिमी आफै विचार गर, यदि कालको एउटा महत्त्वपूर्ण आवश्यक र अनिवार्य अंशले यसरी आफ्नो अस्तित्व समाप्त गर्छ भने सम्पूर्ण सृष्टिको समय चक्र, दिन रातको व्यवस्था, ऋतुहरूको चक्र र काल चक्र नै पूर्ण रूपमा खलबलिने र ब्रह्माण्डकै महाविनाश हुने निश्चित थियो। समय बिना सृष्टिको गति, जीवहरूको आयु र प्रकृतिको सञ्चालन सर्वथा असम्भव थियो। त्यसैले मलमासको यो रोदन केवल एउटा महिनाको व्यक्तिगत रोदन मात्रै थिएन, यो त ब्रह्माण्डको काल चक्रको एउटा अङ्गको चित्कार थियो जसले सृष्टि सङ्कटको सङ्केत गरिरहेको थियो। नैमिषारण्यको यो परम पावन र दिव्य भूमिमा सुतजीले जब यो चौथो अध्याय त्यहाँ उपस्थित शौनक आदि ऋषिहरूलाई सुनाउनु भयो तब सम्पूर्ण यज्ञशाला र ऋषिहरूको सभा एकदमै स्तब्ध, शान्त, मौन र गहिरो भावुकतामा डुबेको थियो। ऋषिहरूले यो कुरा गहिरो रूपमा महसुस गरे कि कसरी एउटा जीवको निरन्तर अपमान, उपेक्षा, घृणा र तिरस्कारले उसलाई मृत्युको मुखसम्म पुर्याउन सक्दछ र यसको प्रभाव कति भयानक र ब्रह्माण्डव्यापी हुन्छ। ऋषिहरूको मनमा अब यो कौतूहल, जिज्ञासा र संशय अत्यन्त तीव्र भएर जागृत भयो कि साक्षात भक्त वत्सल करुणाका सागर भगवान श्रीकृष्णले यस असहाय, सर्वथा निराश र मर्नका लागि पूर्ण रूपमा तयार भएको मलमासको प्राणको रक्षा कसरी गर्नुहुनेछ।

अलौकिक र परम कल्याणकारी रहस्य अब आगामी पाँचौं अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई सुतजीले ऋषिहरूको अगाडि विस्तारपूर्वक सुनाउनु हुनेछ। पुरुषोत्तम मास महात्म्यको चौथो अध्याय यही पूरा भयो। जय श्रीमन्नारायण।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा। कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथाठाउँमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।
6: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
7: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स।
2: आज 10 गतेको थाहै भएन, यति लामो

0: छैन छ, उही पुरानो भान्साघर चामल, स्वाद आज पनि उस्तै।
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
2: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: सम्पर्क 9800183007।
4: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
5: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
4: त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स
6: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
7: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि। सम्पर्क नम्बर 5320411, 9800086788।
6: जे जे ज्वेलर्स, शुद्धताको पहिचान।
8: क्याप्टेन रेग्मीज फार्म हाउस।
9: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
8: क्याप्टेन रेग्मीज फार्म हाउस।
9: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
8: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
9: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
8: सेमिनार गोष्ठीका लागि उपयुक्त
9: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
8: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोट गढी, मदानपुर 12, देउराली।
9: सम्पर्क नम्बर
8: 9141470164,
9: 9032345054,
8: 9849527181।

आधुनिक श्रोता एतिन्जेल हामी एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा थियौँ। बेलुकीको 9 बज्दैछ। अब हाम्रो सन्ध्याकालीन प्रसारणका यी कार्यक्रमका साथै आजको निमित्त एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सम्पूर्ण सेवा यहीँ पुरा हुन्छ। भोलि बिहान 4:45 बजे आरम्भ सङ्गीतका साथमा यहाँहरू र हाम्रो

0: बिहान को 5 बजिसकेको छ। अब एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज को नियमित प्रसारण आरम्भ हुन्छ। प्रसारण प्रारम्भमा आजको पञ्चाङ्ग।
1: आज श्री सालिभानी साके 1948, सृष्टिदो गताब्दा 1955-88 5127, कलेर गताब्दा 5127, 60 संवत्सर मध्ये 54 संवत्सर रौद्र नामक संवत्सर, नेपाल देशीय सम्बत 1146, विक्रम सम्बत 2083 साल, ज्येष्ठ महिनाको 7 गते बृहस्पतिबार, तदनुसार मे महिनाको 21 तारिक सन 2026, अधिक ज्येष्ठ शुक्ल पक्ष पञ्चमी तिथि, पुनर्वसु नक्षत्र गन्ध आनन्दादि योग कौलभ कर्ण सिद्धि योगा। आज चन्द्रमा कर्कट राशिमा अवस्थित, श्री सूर्य उत्तरायण। यो महिना श्री सूर्य वृष राशिमा अवस्थित। आज काठमाडौँमा अहिले 5:15 सूर्योदय हुनेछ। शुभ प्रभात एवं नमस्कार। यो प्रभात कालिनी कार्यक्रम आराधनामा म प्रस्तोता युवेन्द्र। अब आजको यो कार्यक्रम आराधनालाई सदा चाहिँ अगाडि बढाउँदैछु हस्त दर्शन एवं भूमि वन्दनाबाट।

स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाभेल,

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
3: टुगेदर वी डेलिभर
4: तपाईँ अहिले सुनिरहनु भएको छ एफएम अध्यात्म ज्योति
5: आदरणीय श्रोता आज हामी पुरुषोत्तम मासको पाँचौँ दिनमा छौँ। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्यको पञ्चम अध्याय।

नैमिषारण्यको त्यस परम पावन पवित्र र आध्यात्मिक ऊर्जाले ओतप्रोत भएको भूमिमा जहाँ हजारौं वर्षदेखि ऋषि मुनिहरू लोक कल्याणका लागि दीर्घकालीन सत्र यज्ञमा लीन थिए, त्यहाँ महाज्ञानी सुतजीले सोनक आदि 80,000 ऋषिहरूलाई कथाको अर्को चरण सुनाउँदै भन्नुभयो, हे ऋषिगण, जब वैकुण्ठ धाममा साक्षात भगवान नारायणको मुखारविन्दबाट चौथौं अध्यायको त्यो कारुणिक र हृदय विदारक कथा समाप्त भयो, तब त्यहाँ उपस्थित देवर्षि नारदको मनमा करुणा र कौतूहलको एउटा ठूलो ज्वार भाटा उठ्यो। नारदजी, जो स्वयं सम्पूर्ण लोकको कल्याणका लागि अहोरात्र भ्रमण गरिरहनुहुन्छ, जसको हृदयमा संसारका प्रत्येक दुखी जीवप्रति अगाध प्रेम र दया छ, उहाँ मलमासको त्यो दारुण अवस्था सुनेर भाव विवल हुनुभयो। उहाँका आँखाहरू पनि आँसुले भरिए। उहाँ आफ्नो स्थानबाट जुरुक्क उठ्नुभयो र नारायणको दिव्य सिंहासनको अगाडि साष्टाङ्ग दण्डवत प्रणाम गर्दै आफ्ना दुवै हात जोडेर अत्यन्तै गम्भीर, विनित र उत्सुक स्वरमा प्रश्न गर्न थाल्नुभयो। नारदजीले भन्नुभयो, हे महाभाग, हे ब्रह्माण्डका आदिकारण, हे परम पूजनीय प्रभु, मेरो हृदय त्यस अभागी, उपेक्षित र समाजबाट बहिष्कृत अधिक मासको विलाप सुनेर पूर्ण रूपले छिन्न भिन्न भएको छ। त्यो महिना कति धेरै अभागी रहेछ, जसलाई यस सृष्टिका मानिसहरूले मात्र होइनन्, बलवान देवताहरू र महिनाहरूले समेत अछुत र पापी भनेर ढोका बन्द गरिदिए।

निष्प्राण हुन्छ वा निराशामा डुब्छ भने यो सृष्टिको नियम नै खलबलिन्छ। तसर्थ मलाई यो जान्ने तीव्र इच्छा छ कि ती कृपा निधि भगवानले त्यस मूर्छित अनाथ र असहाय मासलाई कसरी बिउजाउनु भयो, उहाँको मुखारविन्दबाट कस्ता अमृत समान वचनहरू निस्किए, उहाँले त्यस शरणागत जीवलाई कसरी सान्त्वना दिनुभयो र उसको दुःख दूर गर्ने के उपाय गर्नुभयो। कृपा गरेर यो अलौकिक र कल्याणकारी वृत्तान्त मलाई विस्तार पूर्वक सुनाउनुहोस्। हे प्रभु, म यो सुन्नको लागि अत्यन्त आतुर छु। देवर्षि नारदको यो निष्कपट पवित्र र ब्रह्माण्डीय कल्याणको भावनाले उत्प्रोत भएको प्रश्न सुनेर साक्षात भगवान नारायण मन्द मुस्कुराउनु भयो। उहाँको यो मुस्कानबाट सम्पूर्ण वैकुण्ठ धाममा एउटा अलौकिक प्रकाश फैलियो। उहाँले आफ्नो परम पावन वाणी खोल्दै भन्नुभयो, हे निष्पाप नारद, हे मुनि श्रेष्ठ, तिम्रो हृदय कति विशाल र दयालु छ भन्ने कुरा तिम्रो यो प्रश्नले नै प्रमाणित गर्दछ। मैले तिमीलाई निष्पाप भनेर सम्बोधन गरे, यो अत्यन्तै उपयुक्त छ, किनकि जो जीव पाप र हीनताको भावनाबाट मुक्त हुन्छ उसले मात्रै अर्काको दुःखलाई यसरी आफ्नो सम्झन सक्छ। त्यस समय वैकुण्ठको दिव्य सभामा साक्षात श्रीहरिले जे जे लीला गर्नुभयो, शरणागतको उद्धारको लागि उहाँले जे जस्ता कदमहरू चाल्नुभयो र जुन परम रहस्यमय वचनहरू भन्नुभयो, म त्यो सबै तिमीलाई जस्ताको तस्तै अत्यन्त सूक्ष्म रूपमा भन्छु। तिमी आफ्नो मनलाई एकाग्र बनाएर संसारका सबै चिन्ताहरूलाई त्यागेर यो कथा सुन, किनकि यो कथा केवल एउटा महिनाको कथा मात्र होइन, यो त शरणागत वत्सलताको सर्वोच्च सिद्धान्त हो। भगवान नारायणले कथालाई अगाडि बढाउँदै भन्नुभयो, हे नारद, जब यो घोर दुःखको सागरमा डुबेको मलमास म मर्नेछु भन्दै चरम मानसिक आघातका कारण चेतना हराएर साक्षात भगवान कृष्णको चरणमा मूर्छा परेर ढल्यो, तब वैकुण्ठको सम्पूर्ण वातावरण एकाएक शान्त भयो। त्यहाँ उपस्थित सबै देवगण, सबै सिद्ध पुरुषहरू र गन्धर्वहरू निशब्द भए। भगवान श्रीकृष्ण जो आफ्ना भक्तहरूको सामान्य दुःख पनि सहन सक्नुहुन्न, उहाँको कोमल हृदय त्यस शरणागतको यो मृत प्राय अवस्था देखेर द्रवित भयो। उहाँको मनमा करुणाको ठूलो लहर उठ्यो। तर त्यस समयमा भगवानले आफ्नो मुखबाट कुनै शब्द निकाल्नु भएन। उहाँले ब्रह्माण्डीय मौनतालाई कायम राख्दै केवल आफ्ना परम पावन तेजमय दया र कृपाले भरिएको नेत्रहरूबाट एउटा सूक्ष्म र गम्भीर सङ्केत गर्नुभयो। भगवानको नेत्र सङ्केतको आफ्नै एउटा विज्ञान छ। उहाँको एक नजरले सृष्टिको उत्पत्ति गर्न सक्छ र उहाँको एक नजरले महाविनाशलाई पनि रोक्न सक्छ। उहाँको त्यो करुणामय नजर जब आफ्नो वाहनतर्फ सोझियो, तब त्यस सङ्केतभित्र लुकेको आदेश र करुणाको गहिराईलाई बुझ्न त्यहाँ कसैलाई पनि ढिला भएन। भगवानको यो दिव्य र अकाट्य नेत्र सङ्केतलाई उहाँका परम वाहन साक्षात वेद स्वरूप पंक्षीराज गरुणले तुरुन्तै बुझिहाल्नुभयो। गरुणजी जो सदैव भगवानको सेवाका लागि उहाँको आज्ञा पालनको लागि आफ्नो प्राण समेत अर्पण गर्न तत्पर रहन्छन्, उनी एक पल पनि ढिला नगरी हतार हतार अगाडि बढे। गरुडको स्वरूप सामान्य थिएन, उनका पखेटाहरू सुवर्ण जस्तै चम्किला थिए र तिनीहरूको हलचलबाट सामवेदका मन्त्रहरू गुन्जायमान हुन्थे। पंक्षीराज गरुडजी बिस्तारै भुइँमा मूर्छित अवस्थामा लडिरहेको कान्तिहीन तेज हराएको र दयनीय मलमासको नजिक गए। उनी अत्यन्त आत्मीयताका साथ मलमासको शिरको नजिक बसे र आफ्ना विशाल सुवर्ण र परम पावन पङ्खहरूलाई बिस्तारै बिस्तारै हल्लाएर त्यो मूर्छित मलमासलाई हावा गर्न थाले। गरुडको पखेटाबाट निस्किएको त्यो हावा कुनै सामान्य वायु थिएन, त्यो त साक्षात वेदका पावन मन्त्रहरू, गायत्रीको ऊर्जा र भगवत कृपाको स्पर्शले युक्त दिव्य शीतल र सुगन्धित वायु थियो।
त्यो दिव्य वायुको स्पर्श पाउने बित्तिकै मर्न लागेको निराशाको पराकाष्ठामा पुगेको मलमासको

समयमा बिस्तारै चेतनाको सञ्चार हुन थाल्यो। उसको मृत प्राय शरीरका प्राणवायु पुनः सक्रिय भयो। उसको हृदयको धड्कन फर्कियो र उसले आफ्ना भारी भएका आँखाहरू बिस्तारै खोल्यो। साक्षात भगवानको बाहनले आफ्नो पखेटाले सेवा गरेर एउटा तिरस्कृत जीवलाई बिउजाउनु यो नै हरिकृपाको पहिलो चमत्कार थियो। गरुडजीको यो अहोरात्र र पवित्र सेवा अनि भगवानको अनुकम्पाले जब मलमासको गहिरो मूर्छा हट्यो तब ऊ बिस्तारै उठेर बस्यो। तर मूर्छा हटे पनि उसको मनभित्रको भय, हीनताबोध, निराशा र समाजले दिएको त्यो घोर अपमानको घाउ अझै पूर्ण रूपमा शान्त भएको थिएन। उसले आफूलाई अझै पनि भगवानको परम पावन चरणकै सामिप्यमा पायो। उसले टोलाएर अलिकति डराउँदै भगवानको त्यो परम तेजमय अलौकिक रूपलाई हेर्यो। उसको मनमा एउटा ठूलो द्वन्द चलिरहेको थियो। म त अशुद्ध छु, म त मलिन छु, म त शुभ कर्मबाट वर्जित छु। यस्ता परम पावन भगवानले मलाई किन आफ्नो चरणमा स्थान दिनुभयो? के म यो सेवाको योग्य छु? यो हीनता बोधले गर्दा ऊ पुनः काप्न थाल्यो। उसको सम्पूर्ण शरीर थरथर कामिरहेको थियो। उसले पुनः दुवै हात जोडेर आँसु बगाउँदै भगवानको अगाडि अत्यन्त कारुणिक स्वरमा अनुनय विनय गर्न थाल्यो। मलमासले अत्यन्तै व्याकुल, अश्रुपूरित र कम्पित स्वरमा भगवान श्रीहरिसँग भन्न थाल्यो, हे नाथ, हे वैकुण्ठका अधिपति, हे समस्त चराचर जगतका स्वामी जगतपति, कृपा गरेर मेरो कुरा सुन्नुहोस्। मलाई पन्छीराज गरुडजीले गर्नुभएको यो राजकीय सेवा, यो आदर सत्कार र शीतल हावा कति पनि राम्रो लागिरहेको छैन। मलाई यो बिल्कुल पनि राम्रो लागिरहेको छैन प्रभु। मलाई यो भौतिक सुख सुविधा, यो सान्त्वना, यो बाह्य आदर चाहिँदैन, पटक्कै चाहिँदैन प्रभु। मेरो आत्मा त संसारको अपमान, निन्दा र घृणाको आगोमा भित्रभित्रै जलिसकेको छ। यस्तो अवस्थामा यो हावाले मेरो भित्री जलनलाई शान्त गर्न सक्दैन। म त केवल यहाँको चरणको धुलो हुन चाहन्छु। हे संसारका मालिक, मलाई एउटा कुराको ठूलो डर लागिरहेको छ। यहाँ म जस्तो शरणागत जीवलाई किन त्याग्दै हुनुहुन्छ? मलाई लाग्दैछ कि यहाँ मलाई केवल यो बाह्य सान्त्वना दिएर, मेरो चित्त बुझाएर, मलाई मेरो अभागी भाग्यको भरोसामा यहीँ छोडेर टाढा जानुहुनेछ। के यहाँ मलाई आफ्नो शाश्वत शरण दिनुहुन्न? हे जगतपते, मलाई यहाँको बिछोड असह्य हुनेछ। म यहाँकै अनन्य शरणमा आएको छु। कृपा गरेर मेरो वास्तविक रक्षा गर्नुहोस्। मलाई यो संसारको घोर घृणा र बहिष्करणबाट सधैँका लागि बचाउनुहोस्। म यहाँको चरण छोडेर यो ब्रह्माण्डको कति पनि जाने छैन, बरु यही आफ्नो प्राण विसर्जन गरिदिनेछु। उसले बारम्बार रुँदै काँप्दै भगवानको अगाडि यही अनुनय विनय गरिरह्यो, जसले त्यहाँ उपस्थित सबैको मुटु पगाल्यो। आफ्नो चरणमा परेर यसरी थरथर काम्दै बारम्बार रक्षाको याचना गरिरहेको, परम हीनता बोधले ग्रस्त भएको र विलाप गरिरहेको मरमासलाई देखेर साक्षात भगवान श्रीहरिको कोमल हृदय पूर्ण रूपमा पग्लियो। उहाँको अनुहारमा असीम वात्सल्य, करुणा र प्रेमको एउटा अलौकिक चमक देखियो। उहाँले आफ्नो परम शीतल, तेजोमय र अभय दिनी हस्तकमल अगाडि बढाएर मलमासलाई धाडस दिनुभयो र उसलाई आफ्नो काखमा लिने जस्तै नजिकै तान्नुभयो। भगवानले अत्यन्तै मधुर, शीतल, गम्भीर र सान्त्वनापूर्ण स्वरमा भन्नुभयो, हे वत्स, हे मेरो प्रिय पुत्र समान महिना, हे पुरुषोत्तम, यहाँ त एउटा परम रहस्य लुकेको छ नारद। भगवानले त्यस समयमा भविष्यको संकेत दिँदै उसको अज्ञात गौरवको प्राकट्य गर्दै पुरुषोत्तम भनेर सम्बोधन गर्नुभयो, जुन नाम स्वयं भगवानको आफ नाम हो। भगवानले भन्नुभयो, अब तिमी आफ्नो मनमा कुनै पनि प्रकारको भय, त्रास, संशय, चिन्ता वा ग्लानी कति पनि नराख। तिम्रो यो गहिरो दुःख, तिम्रो यो रोदन, तिम्रो यो हीनता, तिम्रो यो मानसिक पीडा अब मबाट कति पनि हेर्न सकिँदैन। तिम्रो कष्टले तिम्रो अन्तरात्मालाई पनि पूर्ण रूपमा द्रवित बनाएको छ।
तसर्थ तिमी अब यस वैकुण्ठ धाममा वा यो मर्त्यलोकको संकुचित विचारहरूको घेरामा बसेर घोर सोच विचार नगर। तिम्रो उद्धारको समय आइसकेको छ। म तिमीलाई एउटा यस्तो परम पावन अलौकिक र दिव्य स्थानमा लैजाँदैछु जुन स्थान ठुला ठुला योगी तपस्वी ज्ञानी र ऋषि मुनिहरूको लागि पनि सर्वथा दुर्लभ छ। जहाँ पुग्नका लागि करोडौँ वर्षको कठोर साधना चाहिन्छ। तिमी र म मेरो परम प्रिय सर्वोच्च धाम गोलोकमा जानेछौँ। भगवान नारायणले वैकुण्ठ धाममा देवर्षि नारदलाई गोलोकको यो परम पावन महिमा सुनाउँदै भन्नुभयो, हे नारद, साक्षात हरिले त्यस समय मलमासको अगाडि गोलोक धामको जुन दिव्य वर्णन गर्नुभयो त्यो सुन्दा नै मानिसका सबै पाप नष्ट हुन्छन्। गोलोक धाम यो ब्रह्माण्डको सबैभन्दा सर्वोच्च र मेरो सबैभन्दा प्रिय निवास स्थान हो। यो वैकुण्ठ र कैलाश भन्दा पनि माथि अनन्त प्रेम र आनन्दको साम्राज्य हो। यहाँ ती सुखा योगीहरू पुग्न सक्दैनन् जो केवल ज्ञान र वैराग्यको बलमा ईश्वरलाई पाउन खोज्छन्। यहाँ त केवल अनन्य प्रेम र भक्ति भएका जीवहरूको मात्र प्रवेश सम्भव छ। त्यस गोलोक धाममा अनन्त दिव्य र परम सुन्दरी गोपीहरूको समूह सधैँ निवास गर्दछन्। ती गोपीहरू जो साक्षात आनन्द चिन्मय शक्तिका रूप हुन्, उनीहरूको बीचमा रत्नजडित दिव्य सिंहासनमा साक्षात दुई भुजा भएका, हातमा सुन्दर मुरली लिएका, नयाँ जलले भरिएको मनमोहक मेघ जस्तै श्याम वर्ण भएका र सधैँ प्रफुल्लित रहने कमलको पत्र जस्तै विशाल तथा सुन्दर नयन भएका ईश्वर श्रीकृष्ण भगवान सदैव विराजमान रहनुहुन्छ। उहाँको त्यो स्वरूप यति धेरै आकर्षक छ कि त्यसले करोडौँ कामदेवहरूको सौन्दर्यलाई पनि फिक्का बनाइदिन्छ। उहाँको मुरलीको धुन सुन्ने बित्तिकै रत्न पनि चेतन बन्छ र चेतन पनि आनन्दमा हराउँछ। ती साक्षात भगवान श्रीकृष्णले गोलोक धाममा तिम्रो यो सम्पूर्ण दुःख, तिम्रो यो नामहीनताको पीडा र संसारले गरेको त्यो घोर अपमानलाई क्षणभरमै समूल नष्ट गरिदिनुहुनेछ। उहाँले तिम्रो भाग्यको एउटा यस्तो नयाँ इतिहास लेख्नुहुनेछ जुन सुनेर संसारका मानिसहरू चकित हुनेछन्। तसर्थ ढिला नगर, उठ, हामी अहिले त्यस क्षणतर्फ प्रस्थान गर्नेछौँ। भगवान नारायणले देवर्षि नारदलाई सम्बोधन गर्दै भन्नुभयो, हे मुनि श्रेष्ठ नारद, यहाँ तिमीले एउटा कुरा धेरै ध्यान दिएर सुन। वैकुण्ठ धाममा भगवान चार भुजा चतुर्भुज रूपमा शङ्ख चक्र गधा र पद्म लिएर ऐश्वर्यको साथमा हुनुहुन्छ। त्यहाँ न्याय नियम र मर्यादाको प्रधानता हुन्छ। तर गोलोक धाममा भगवान सम्पूर्ण ऐश्वर्यलाई लुकाएर केवल दुई भुजा रूपमा हातमा मुरली लिएर माधुर्य र प्रेमको सर्वोच्च शिखरमा रहनुहुन्छ। दुई भुजा यसले भगवानको मानवीय र आत्मीय रूपलाई दर्शाउँछ। जहाँ जीवले भगवानलाई आफ्नो मित्र, आफ्नो पुत्र वा आफ्नो प्रेमी मान्न सक्छ, त्यहाँ ऐश्वर्यको डर हुँदैन, केवल प्रेमको अधिकार हुन्छ। मुरलीले यो संकेत गर्छ कि जो जीव भित्रबाट पूर्ण रूपमा खाली अहंकार रहित हुन्छ, भगवानले उसलाई आफ्नो ओठमा राखेर जीवनको सबैभन्दा मधुर संगीत बजाउनुहुन्छ। मलमास पनि हीनता बोधका कारण भित्रबाट खाली भइसकेको थियो, त्यसैले उनी मुरलीको कृपा योग्य थिए। नभिन मेघ जस्तै श्याम वर्ण